0: वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
2: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 98459120 र 98162656187।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आसन हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्ममा 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित गरिएको छ। सुरक्षाकर्मीले नदी किनार बाढ़ी प्रभावित बस्ती सड़क तथा पहिरो प्रभाव विभिन्न क्षेत्रहरूमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँहरूमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको प्राधिकरणको भनाइ छ। बाढ़ीमा पुर्याइलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याइने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। रसुवाको भुटेकोसी नदीमा गएको विनाशकारी बाढ़ीमा परिसम्पर्कविहीन भएका व्यक्तिहरू जीवितै भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तहरूले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको एक हप्ता बितिसक्दा पनि आफन्तको अवस्था फत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका हुन्। हिजो पशुपति आर्यघरमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परिआफन्त विपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीको क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्तत धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका कारण अझै 4,200 भन्दा धेरै सम्पर्कविहीन छन्। अन्तर्राष्ट्रिय समाचार, चीनले तिब्बत क्षेत्रमा आएको बाढ़ीले क्षतिग्रस्त राजमार्ग एक रातमै मर्मत गरी सञ्चालनमा ल्याएको छ। गत साता गएको भीषण बाढ़ीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। केरुङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो। चीनिया संचार माध्यम सीजीटीएनका अनुसार बाढ़ीले क्षतिग्रस्त केरुङ जोड्ने सड़क मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा ल्याएको हो। राजमार्ग खुलेसँगै ठूलो सवारी साधन र भारी उद्धार उपकरणहरू विपदको प्रमुख क्षेत्रमा पुर्याउन थालिएको सीजीटीएनले उल्लेख छ। चाइना मीडिया ग्रुप सीएमजीका अनुसार G216 राष्ट्रिय राजमार्ग खुलेपछि उद्धार कर्मीहरूलाई विपदको केन्द्रमा थप गहिराईसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यसमा प्रमुख संसदका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठकबाट विशेष प्रस्ताव पारित। सरकारले खोजी उद्धार र उपचारको कामलाई तीव्र पारिएको प्रधानमन्त्री शाहको भनाई। सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा ढिलाइ हुनु अमानवीय भएको कांग्रेस संसदीय दलका नेता विश्वराजको टिप्पणी। त्रिशुली 3A को सुरुङभित्र 7 ठूला ढुङ्गा विस्फोट गरी हटाइयो। पावर हाउस पुग्न 160 मिटर बाँकी। बाढ़ीपछि सम्पर्कविहीन बनेका तनहुँका 24 मध्ये 9 जनाको परिवारको सम्पर्कमा मंगसिर 21 देखि 23 गतेसम्म महाधिवेशन गर्ने कांग्रेसमा देउवा समूहको प्रस्ताव। गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका सांसद फडेन्द्र देवकोटा तेस्रो पटक मन्त्री। जेपी अस्पतालमा छालारोग विशेषज्ञ सेवा शुरू। फुटपाथमा कुनै अवरोध नगर्न शुक्ला गण्डकी नगरपालिकाको आग्रह। र चीनले 4 दिनमै सञ्चालनमा ल्यायो बाढ़ीले क्षतिग्रस्त राजमार्ग। हवस्, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.9 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965-70-9-4, मोबाइल नम्बर 98460-61268,
13: 98560-60268।
9: प्रसन्न, होमवर्क देखाउ त।
16: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
16: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
17: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
18: सम्पर्क राधा स्टेसनरी स्टोर, शुक्ला गण्डकी 4,
9: दुलेगौड़ा, फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
18: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
18: पुराना गरगहनासँग नयाँ साथ फेर,
20: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850602499।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
6: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
5: रसुवा र तातो पानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
6: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम, विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
5: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै।
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083/27 गतेसम्म, प्रवेश परीक्षा 2083/31 गते।
8: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
8: फोन 056421261, 596617, मोबाइल 9855607768, 9851625994, 9851054224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरि भराउ भएका छन्। तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ। संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय, वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुशीको नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रमा राखिएको छ। काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवन को भुइँतलाको प्यासेज भरी दाल, चामल, चाउचाउ, तेल, नुन, मिनरल वाटरदेखि सिरक, रसना र लत्ता कपडा समेत चाङ लगाएर राखिएका छन्। यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो। यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ। हाल बाढ़ी प्रभावितलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ। तर धेरै होल्डिङ सेन्टरमा केन्द्र

0: बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ। पालिका, राजनैतिक दल, निजी क्षेत्रका साथै सातै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़, बागमती, लुम्बिनी र कोशी प्रदेशले 3-3, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ। भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि आइपुगेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव गेहेन्द्र राज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ। चीनले बेली ब्रिज सहित राहतको 3 खेप पठाउने तयारी गरेको छ। बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनिया दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ।
0: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। पेनिस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 मा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A मा उद्धारको मेहनत बढ़ी भएको देखिन्छ। तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B मा पनि प्रगति देखिएको छैन। आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाई पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सृजित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सृजित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81औं महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 मा परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो। तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू, प्रधानमन्त्रीका सल्लाहकार, परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौतीबारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा। बिमा काचन, फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त।

0: बनौ। न्यूनबी शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1200 भन्दा धेरैको शव फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौती बारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नुभएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देख्यो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, 1 महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार्स उत्पादनमा ठूलो असर पार्छ, त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ।
4: ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ, त्यो दबाव मुलुकले थ्याक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यस्तो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौं हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुच्रिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ।
4: त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
3: कहिलेकाहीँ हामी राजनीति धेरै गर्न खोज्छौं, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीति बनाइदिन्छौं त्यसलाई, राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौं। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटेकोसीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर त्यसले आएको बाढ़ीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिया छ, 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो, यस्तो कुरा चाहिँ यहाँ नहोस्।
1: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाडोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनिया भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढ़ीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाड़ो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ, लासा र चिनिया सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग सञ्चालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपतको निन्दनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
2: यस्तै भोटेकोसीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोशीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिलिमे र त्रिशुली जलविद्युत आयोजनाले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोशी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थलमार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको छ। तर कोरला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरूङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसला जन्य मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसा माछा शक्ति, पैसा माछा सहारा,
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोशीको बाढ़ीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित ठाउँतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरू नै बाढ़ीको भेलमा विलय भएका छन्। नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको ज्यान गएको छ। उहाँहरूको शव फेला परिसकेको छ। त्यही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यही छाडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आँखै अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
3: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाइ छ।
4: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगवीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 वटा टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत, स्याङ्जा, कास्की, दोलखा, शंखुवा सभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, गेग्रान, बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: गएको भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएको पशु चौपाय पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु परेको बताएका खबर गोर्खा पत्रमा छ।
3: एक हप्ता अघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले घर, बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा, धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनश शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा एक शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढ़ाई छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावकसँगको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
4: भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
3: गएको बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा, नुवाकोट र धादिङका दूरसंचार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा संचालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझिने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
4: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
3: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्थे गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मुगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ, नुवाकोट, काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
4: नेपालमा हिम पहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिमश्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीँ फुट्ने गर्छ, तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
3: काया कैरनमा अब पालो उखानको
4: पर्खे भेटिन्छ, सहे देखिन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़्दो। बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
3: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
4: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरोला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
3: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम। विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान।
4: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ बाँकी छ, अनि मोबाइलमा फेसबुक खोल्न खोज्दै उनी भन्दैछन् सरकार भेटिने यसमै हो, यही चल्दैन, के गर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क कृषि मन्त्र नार्क सँग
2: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव डिजिरे कार्डिनल खुमल सेतो एक खुमल लक्ष्मी खुमल उज्जवल खुमल उपहार खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: शय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0 56 494 33 4 93 555।
11: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिएससीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिबिसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपिबिसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिबिसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: है, ब्रिजेश ज्वेलर्स।
8: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
10: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0965905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
9: होइन, कति पुन मोबाइल भन्दै कराएको?
10: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
9: कहाँ छ पुन मोबाइल?
10: यही दुलेगौडामा तरकारी पसलको आधैमा छ।
9: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
9: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
11: Yeah.
1: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
11: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860 26 617 र 9161638981।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए थिम्पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ।
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 70 900, मोबाइल नम्बर 9840 61 268
13: 98 560 60 268।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
16: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
17: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
17: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564 14 411, मोबाइल 9560 22 938 र 9800 28 22 938।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
20: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर सुक्लागण्डकी चार दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9111969902।
2: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
4: कता हिँडेको आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार।
26: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
25: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: शुक्ला गण्डकी एफएम 97.6।
28: अहिलेको अवस्था चाहिँ कस्तो छ रेज्यू?
29: सर धन्यवाद सर प्रश्नको लागि। रसवा यो कहाली लाग्दो घटना जुन हामी यो अकल्पनीय छ सर, हामीले यो यस्तो हुन्छ भनेर जिन्दगीमा कल्पना पनि
28: गरेनौँ।
29: रसवा जिल्ला तहस नहस बनाएको छ, हजारौंको संख्यामा मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू सहर ध्वस्त भएको छ। 3-4 रसवाको ठुलो ठुलो बजारको रूपमा स्थापना भएको सहरहरू पुरै ध्वस्त भएको छ। अहिले जुन सहर जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन। घटना घट्यो, जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी क्षतिहरू नपुगे तापनि भौतिक क्षति पुगेको छ, जुन सडक सञ्जाल विस्थापित भएको छ, पुलहरू भत्किएको छैन, झोलुङको पुल छैन, र आमा छोरीमो गाउँपालिका अहिले नागाबन्दी भएर बसेको अवस्था छ।
28: आमा छोरीमो गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्रयास छैन अहिले?
29: छैन अहिले, यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्नु भनेर बाटो छैन, एउटा पैदल यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उसै नै बन्द छ, अहिले नाकाबन्दी भएर बसेको छ।
28: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसम्मसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
29: मैले हामी बाजेहरूलाई यता गाउँघरका बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ। सानो दिनो बाजे परिवार आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माथि जान्छ। यत्रो क्षति भएको यस्तो त जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू पनि।
28: त्यहाँको चाहिँ पपुलेसन के कस्तो हुन्थ्यो, ओभर दोर कति कति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ प्लिज।
29: अच्छा, यो रसोगढी क्षेत्र एकदम व्यस्त क्षेत्र हो, जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोल्थ्यो र त्यहाँ जुन पाउने 9 बजेतिर यो घटना भयो भनेपछि एकदमै चाप भएको क्षेत्रमा हानिएको थियो। त्यहाँ र त्यहाँ साथीहरूले यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्छ यता टाढाबाट दिने साथीहरूले। हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सिसिटिभी फुटेजको केही अंशहरू आउट भएको छ, त्यहाँ चाहिँ हतात यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोकेर यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो। त्यसै गरी यो स्यापसुदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट त धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या त यो रसुवामा मात्र हुनुपर्छ। त्यसमा विदेशी इन्डियनहरू जुन टिमुरेमा 2-3 सयको संख्यामा र स्यापरुमा चाहिँ 2-3 सय यस्तै हरारीमा चाहिँ त्यो इन्डियनहरू पनि हातादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ।
28: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए, सम्पर्क विहीन छन्, कतिपय सुरुङमा पनि बेलैमा रेस्क्यु हुन सकेन भन्ने खालका पनि विषय आएका छन्। यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?
29: एकदमै अहिले यो उद्धार कार्यक्रममा जब यो 2-3 दिन सबैजना कोही आलमा लियो, कोही फस्यो, कोही भाग्यो, अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको, र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि चरणबद्ध यो हेलीहरू उडेको उडाइ पनि थियो, त्यो खटिरहेको पनि थियो, र त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो। अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले, त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि। स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ, त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ, त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो, त्यहाँ 2-4 पटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा, त्यसपछि त्यहाँ सम्भव छैन भनेर फर्किनुहुन्छ, र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडोमा धेरै काम गर्नुहुन्थ्यो, र जतिले बगाए त बगाइहाल्यो खोलाले, देख्ने बगाउन त थुप्रो बगाइयो, तर सुरुङभित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्किएर, र ती निस्किएर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी 100 जनाको संख्यामा थियो, जति मर्यो भने केही संख्या बाँचेको छ, हामी बाँचेर आयो
28: भनेर कुन सुरुङबाट चाहिँ निस्किनुभयो, कहाँ चाहिँ हुनुहुन्थ्यो त्यत्रो संख्यामा?
29: यो अप्पर त्रिशुली 1 भन्छ, 216 मेगावाट हाइड्रो पावर हाकुबेसी,
28: त्यो काम हुँदै थियो, निर्माणाधीन थियो,
29: निर्माणाधीन प्रोजेक्ट हो, अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ थुनिएको अवस्था छ। अनि त्यसमा हामीले भन्यौ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ, जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँको अभिभावकको, अब मेरो मान्छे भित्र चिच्याइरह्यो होला, तपाईँहरूले छिटो उद्धार गरिदेऊ छिटो उद्धार गरिदेऊ भन्छ, हामीलाई बस्न दिएको छैन, पालिका प्रमुखहरू सुधेर बस्यो, तपाईँहरूले पहल गरिदिएन, हाम्रो मान्छे मर्यो भनेर कराएको छ, हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो, तर पनि ती स्थानीयलाई ती अभिभावकलाई हामीले के भन्यो, यो हाम्रो काबुभन्दा बाहिर हामीले भनेनौ, प्रयास हुँदैछ, सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टी लगाउने कामहरू गर्यो, र यस्तो सुरक्षा निकायको टिमहरूसँग हामीले लाउन छ त्यहाँभित्र मान्छे छ, हामी खट्नुपर्छ त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायौँ, तर पनि त्यहाँ प्रयास त दुई चार पटक भयो र लास्टसम्म त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायका साथीहरूले हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञ रोले होइनौ र हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो. अब केही कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने यदि हाम्रो देशमा यसरी सुरुङबाट सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन, दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन, किन अनुमति दिन सकेन भन्ने गुनासोहरू चाहिँ रह्यो.
28: तर अब चार दिनपछि चीनबाट पनि आए होइन, इन्डियाबाट पनि टोली आएको कुराहरू थियो, उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए?
29: होइन, उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ. अब जो खटिरहँदा कहीँ जहाँ हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ. र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिए पनि अब लास्ट त त्यो भित्र पक्कै पनि सयौंको संख्यामा छ, तर पनि भोलि मिडियामा यो सुरुङभित्र यति लास्ट छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौ. अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ यो भित्र मान्छे जीवित थुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडिया कर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास देख्यो, यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा रह्यो. र आज चारौं पाँचौं दिनमा चाहिँ यसरी वैज्ञ विज्ञ टोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर अहिले हाइड पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ. हो, अनि यो कुरो हुँदो रहेछ त, तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन? केही दिन त नसक्ला, भोलिपल्ट दिनु पर्थ्यो, पर्सिपल्ट दिनु पर्थ्यो. आज पाँचौं दिन छैठौं दिनमा आएर यो कार्यक्रम सुरु भएको छ, हामी नै कामना गर्छौँ त्यो भित्र जति फसेको चाहिँ जीवित रहोस् भनेर.
28: एउटा कुरा सुनाउनुहोस् भने नि हजुरज्यू, जस्तो अब त्यहाँबाट कतिपय भागेर त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो, जस्तो त्यहाँ भित्रसम्मको अवस्था के थियो? भित्रैसम्म दलदल पुगिसकेको थियो, उहाँहरू भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो, उहाँहरू के भन्नुहुन्छ?
29: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौ सर. अब त्यसमा भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर जो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो. अब भुइँको जति सोरे पनि माथि चाहिँ यो तेस्रो तलातिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, र हामी पनि टपमा थियो र मुनि चाहिँ आँखाले देख्ने गरी मान्छे सोरेकै पनि देख्यो, हामीले पुरै वा हात बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो कि हाम्रै लोकल साथीहरू निस्केर आएको छ.
28: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
29: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर वान भन्छ अनि डेम साइड भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्रगी गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइडबाट छिरेर लगभग 1.5 किलोमिटर भित्र गएको छ. हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो. त्यहाँबाट अडिर थ्रीबाट निस्क्यो भने सजिलो हुन्छ र हामी पनि अडिर थ्रीबाट निस्केर आएको या त छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रतिक्रियाहरू छ.
28: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री चाहिँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाइले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्ध छ?
29: यस्तो छ, अब यो विषयमा गृहमन्त्रीज्यू आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ, उहाँको जुन अथाह प्रयासमा

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीपछि 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत उद्धार कार्यसँगै सम्पर्कविहीन खोजीलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालित छन्। सुरक्षाकर्मीले नदी किनार बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिएको जनाइएको छ। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। हालसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115 जना, नुवाकोटमा 155, दादिङमा 60, गोर्खामा 69, नवलप्रासी पूर्वमा 217, नवलप्रासी पश्चिममा 202, तनहुँमा 38, चितौंमा 348 शव फेला परेको बताइएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको एक हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका हुन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले जनाएका छन्। भोटेकोसी नदीमा आएको बाढ़ीले गर्दा सम्पर्कविहीन बनेका तनहुँका 24 जना नागरिक मध्ये 9 जना परिवारको सम्पर्कमा आएका छन् भने 15 जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा गुमगामको सिलसिलामा पुगेका तनहुँका बासिन्दा खोजी तथा उद्धारका क्रममा 9 जना सुरक्षित रहेको पुष्टि भएको हो। बाँकी 15 जना भने हालसम्म पनि सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो। बाढ़ीपछि अझै सम्पर्कमा नआएका र बेपत्ता सूचीमा रहेकोमा भानु नगरपालिका 1 का सञ्जीव गुरूङ, आबुखरेन गाउँपालिका 3 का प्रेम सेडाई, ब्यास नगरपालिका 6 की पूजा आचार्य, ब्यास 5 का राहुल ढोडारी, ब्यास 1 का दीक्षित मगर, सोही ठाउँका राममाया देवकोटा, सागर देवकोटा र सुस्मिता कुँवर हुनुहुन्छ। त्यस्तै शुक्लागन्धिक नगरपालिका 12 की विनु गुरूङ, भानु नगरपालिका 10 का सुजन नेपाली र असल नेपाली, ब्यास 2 का प्रताप थापा मगर, ब्यास 5 की कृति कुमाल, भानु 1 का सूरज निमिछिना तथा भानु 10 का हरिप्रसाद सेनाई अझै बेपत्ता हुनुहुन्छ। यसैगरी हालसम्म सम्पर्कमा आइसके घरमा रिसिङ गाउँपालिका 7 का धनबहादुर आले, विमा 6 का नारायण मरासिनी, गणेश सुवेदी, बालकृष्ण पोखरेल र सन्देश पोखरेल हुनुहुन्छ। त्यसैगरी ब्यास 4 का मोहन अधिकारी, भानु नगरपालिका 1 का प्रनिसा थापा र प्रज्वल थापा तथा अन्य 1 जना आफन्त सम्पर्कमा आइसकेको प्रशासनले जनाएको छ। बारपाक सुलीकोट गाउँपालिकाले 28,59,000 बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि सहयोग गर्ने भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षको 7 दिन, अन्य सबै जनप्रतिनिधिको 5 दिनको पारिश्रमिक राहत कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताउनुभयो। गाउँपालिकाका अधिकृत स्तरका कर्मचारीको 7 दिन, सहायक स्तरका कर्मचारीको 5 दिन, श्रेणीविहीनको 2 दिनको पारिश्रमिक कोषमा जम्मा गरिने बताइएको छ।

आवश्यकता अनुसार ब्रेकर प्रयोग गर्ने तथा नियन्त्रित रूपमा विस्फोटक पदार्थ प्रयोग गरी ठूला ढुङ्गा फुटाउने काम 24 घण्टा भइरहेको छ। हाल पोर्टलको टप फेस काउन्टर भन्दा करिब 2.5 मिटर तलसम्मको करिब 50 मिटर लामो भाग सफा गरिएको छ। 5.5 मिटर अग्लो सुरुङमा बाँकी करिब 3 मिटर गहिरहेको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम शुरू गरिने उहाँले जानकारी दिनुभयो। प्रारम्भिक अवलोकनमा सुरुङको आँखाले देखिने करिब 1 मिटरसम्मको भाग पूरै लेदोले भरिएको देखिएको छ। यद्यपि सुरुङबाट हाल प्रति सेकेण्ड करिब 2 लिटरका दरले बिना दबाव पानी बाहिर निस्किरहेको र सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत देखिएको न्यौपानेले बताउनु भएको छ। पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब काठका 2 ठूटा र ठूला बोल्डरले अवरोध गरेको पाइएको छ। यस आधारमा सुरुङभित्र पानी र लेदो बाहेक ठूला ढुङ्गा प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि सुरुङभित्रको वास्तविक अवस्था अझ यकिन भइसकेको छैन। 160 मिटर लामो सुरुङमध्ये करिब 60 मिटरमा बेन्ड रहेको र पावर हाउसतर्फ उकालो ग्रेडियन्ट भएकाले सुरुङको भित्री भाग सुरक्षित र सामान्य अवस्था रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलसम्म सड़क पहुँच नभई हेलिकप्टरबाट मात्र पुग्न सकिने भएकाले मेसिन तथा उपकरण मरमतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था छ। त्यसका बावजूद पनि उद्धार तथा सफाईसँग सम्बन्धित सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको इन्जिनियर नेउपानेले जानकारी दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ। हिजो उहाँले धादिङ र नुवाकोटको केही क्षेत्र अवलोकन गर्नुभएको हो। ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोट गढ़ी क्षेत्रको अवलोकन गर्नुभयो। त्यसक्रममा उहाँले बाढ़ी पीड़ितको गुनासो सुन्नुभएको थियो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवाको विनाशकारी बाढ़ीपछि देश विपत्तिमा परेकाले राज्यले नागरिकको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत पौडेलले संवेदनशील घड़ीमा नागरिकले राज्यको अभिभावकत्व खोजिरहेको भए पनि विपदग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा सरकारको सक्रियता र दावी देखिए पनि वास्तविक प्रभावित क्षेत्रमा उद्धार राहत तथा व्यवस्थापनको अवस्था कमजोर रहेको आरोप लगाउनु भएको छ। रसुवा बाढ़ीका कारण नारायणी नदीमा बगेर नवलप्रासीसम्म आइपुगेका 195 वटा शवमध्ये 145 वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका 14 वटा सहित बाँकी रहेका 50 वटा शवको व्यवस्थापन भने अझै हुन सकेको छैन। फेला परेका शवमध्ये हालसम्म 5 जनाको मात्रै शनाखत भएको छ। पृथ्वी चन्द्र अस्पताल परिसर परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलप्रासीका सूचना अधिकारी मदन थापाले जानकारी दिनुभयो। परासी अस्पतालमा ठाउँ अभाव भएपछि केही शवहरू भैरवाको भीम अस्पताल, बुटुलको प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। तीमध्ये बाँकी रहेका 50 वटा शवहरू पनि क्रमशः नवलप्रासी ल्याएर व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति टुंगो लगाउने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ। पूर्व सभापति शेरबहादुर देव समूहले आगामी मक्सिर 21 गतेदेखि 23 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौँको चुनदेवीमा जारी देउवा समूहको बैठकमा महाधिवेशनको मिति र त्यसअघि सम्पन्न गर्नुपर्ने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकाबारे प्रस्ताव प्रस्तुत गरिएको हो। प्रस्ताव अनुसार असोज 15 गते वडा अधिवेशन गर्ने, त्यसपछि असोज 20 गते पालिका तहको अधिवेशन गर्ने र कार्यतालिका अघि सारिएको छ। त्यसैगरी असोज 23 गते प्रदेश निर्वाचन तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन, कार्तिक 15 गते जिल्ला अधिवेशन र मक्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। यी सबै तहका अधिवेशन तथा निर्वाचन सम्पन्न गरेपछि मक्सिर 21 देखि 23 गतेसम्म 15 महाधिवेशन आयोजना गर्ने देउवा समूहको प्रस्ताव छ। चुनदेवी बैठकमा पार्टीको आगामी महाधिवेशन, संगठनात्मक गतिविधि तथा अधिवेशनको कार्यतालिका लगायत विषयमा छलफल भइरहेको छ। महाधिवेशनको मिति र निर्वाचन तालिकालाई अन्तिम रूप दिन कांग्रेसभित्र विभिन्न पक्षबीच छलफल जारी रहेको जनाइएको छ। दुलीगौँडा आमा समूह शुक्ला गण्डकी चार दुलीगौँडाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। समूहले राहत र पुनर्स्थापनाका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मधु पौडेलले जानकारी दिनुभयो। बाढ़ी पीड़ितका लागि शुक्ला गण्डकी 2 रहेको श्री हंसमानी माध्यमिक विद्यालयका विद्यार्थीले

12,615 रूपियाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको खबर छ। भोटेकोशीको बाढ़ीले रसुवा र नुवाकोटमा पुर्याएको क्षतिपछि बेगनासताल पोखरा यातायात प्रणालीले 1,01,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढ़ी प्रभावित नागरिकको उद्धार राहतमा सघाउने रकम प्रदान गरिएको क्यू संयोजक सन्तोष अधिकारीले जानकारी दिनुभयो। पोखरा 30 सिसुवामा मुख्य कार्यालय रहेको यो कम्पनीले आलकास्की र लमजुङमा सार्वजनिक यातायात सञ्चालन गर्दै आइरहेको छ।

0: कास्कीको पोखरा महानगरपालिका नम्बर 25 हेमजा चौर स्थित एएमडी खोलाको खोजबाट एक महिलालाई उद्धार गरिएको छ। बुधबार बिहान 8:30 बजेतिर एएमडीको भीड़बाट महिला कराएको आवाज सुनिएपछि खटिएको प्रहरी टोलीले घाइते अवस्थामा 22 वर्षीय देवी सुनारलाई उद्धार गरेको हो। वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल कालिकागण कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा 25 बुद्धचोक बस्ने सुनारलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको जनाइएको छ। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फरिन्द्र देवकोटा तेस्रो पटक मन्त्री हुनुभएको छ। गण्डकी सरकारबाट एमालेका चारजना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँलाई हिजो मन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँले हिजै शपथ लिनुभयो। उहाँलाई पुरानै ऊर्जा खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मा दिएको छ। खानेपानी मन्त्री नन्दप्रसाद नेउपानी ले भौतिक मन्त्रालयको जिम्मा पाउनु भएको छ। भौतिकमा यसअघि एमालेका गोविन्दबहादुर नेपाली मन्त्री हुनुहुन्थ्यो। पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रो पटक मन्त्री बन्नुभएको हो। पहिला ऊर्जा मन्त्रीको जिम्मा पाउनु भएको उहाँलाई तत्कालीन एकीकृत माओवादीले कार्यवाही गरेपछि पदबाट बाहिरिनु भएको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको थियो। माओवादी केन्द्रको सिफारिशमा उहाँलाई सांसद पदबाट मुक्त गरिएपछि उहाँ मन्त्री पदबाट समेत हट्नु भएको थियो। तर सर्वोच्चले उहाँलाई सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उहाँलाई पुनः सरकारमा सामेल गराउनु भएको थियो। देवकोटाले पोहोर जेएनजी आन्दोलनपछि मन्त्री पद त्यागे पनि कांग्रेसको सरकारलाई दिएको समर्थन भने फिर्ता लिनु भएको थिएन। एमाले बाहिरिए पनि राप्रपा र नेसपाको समर्थनमा कांग्रेसलाई टुप्पुक्को बहुमत पुग्छ। गोर्खाबाट राजनीतिमा स्थापित देवकोटाको पछिल्लो राजनीतिक यात्रा निकै उतार चढ़ावपूर्ण रहेको छ। तनहुँको शुक्ला गण्डकीमा झरौटा स्थित जीवी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा छालारोग विशेषज्ञ सेवा शुरू भएको छ। हिजोदेखि सो सेवा शुरू गरिएको अस्पतालका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार छालारोग विशेषज्ञ डाक्टर मिशान्त शर्माले नियमित परीक्षण गर्नुहुनेछ। यससँग सम्बन्धित विशेषज्ञ नहुँदा बिरामीलाई पोखरा जानुपर्ने बाध्यता थियो। अस्पतालले पछिल्लो समयमा सेवा विस्तार गर्दै आएको छ। हाल 8 वटा विभागबाट सेवा प्रभाव भइरहेको निर्देशक डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। गत वर्ष अस्पतालमा 76,000 बढ़ीले उपचार सेवा लिएको जनाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवैका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन लागेको अवसरलाई थप प्रभावकारी बनाउन फ्लाइ दुवै र पोखरा महानगरपालिका बीच पोखरा दुवै हवाई सेवाको प्रवर्धनका लागि सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचार प्रसारका स्थानहरूमा 15 दिनसम्म निशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म सामाजिक सञ्जाल र संचार माध्यम मार्फत पोखरा दुवै उडानको प्रवर्धनमा सहयोग गर्नेछ। फ्लाइ दुवैले प्रचार सामग्रीको डिजाइन उत्पादन छपाई ढुवानी जडान तथा हटाउने जिम्मेवारी लिनेछ। 23 सेप्टेम्बर 2026 शुरू हुने पोखरा दुवै नियमित हवाई सेवाले पोखरालाई विश्वका विभिन्न गन्तव्यसम्म थप सहज रूपमा जोड्नेछ। यसबाट पोखराको पर्यटन प्रवर्धन अन्तर्राष्ट्रिय आवागमन व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रयासमा यो सहकारी महत्वपूर्ण उपलब्धि रहेको उहाँको भनाई रहेको छ। यसैबीच पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ। परिषदको 26 साधारण सभा तथा 14 अधिवेशनले भुजेललाई नेतृत्वमा सुम्पिएको हो। उहाँले आफ्नो प्रतिद्वन्दी कृष्ण भण्डारीलाई 14 मतान्तरले पराजित गर्नुभयो। 39 प्रतिनिधि रहेको परिषदमा भुजेलले 25 मत प्राप्त गर्नुभयो। भण्डारीले भने 11 मत मात्रै पाउनुभयो। निर्वाचनमा 3 मत बदर भएको थियो। नवनिर्वाचित अध्यक्ष भुजेल टाणका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। अधिवेशनले परिषदको सदस्यहरूमा 5 जनालाई सर्वसम्मत चयन गरेको छ। सदस्यहरूमा बाबुराम पाण्डे, सुनिल बहादुर भट्टाई, शोभा अधिकारी सापकोटा चुनिनु भयो। त्यसै गरी जीवन राज सापकोटा, नारायण प्रसाद सुवेदी पनि सदस्यमा चयन हुनुभएको छ। परिषदको नयाँ कार्य समितिले पदाधिकारी पछि मनोनयन गर्नेछ, जसमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद रहने जनाइएको छ। शुक्ला गण्डकी नगरपालिकाले पैदल यात्रीका लागि बनाएको फुटपाथमा कुनै अवरोध नगर्न आग्रह गरेको छ। हिजो नगर प्रमुख कृष्णराज पण्डितद्वारा जारी सूचनामा व्यापार सामग्री राख्ने, निर्माण सामग्री राख्ने, सवारी साधन उकाल्ने र ओह्राल्ने र घरपालुवा कुकुर डुलाउने कार्य भइरहेकोले पैदल यात्रीलाई आवाजातमा कठिनाई भएको गुनासो आएकाले एक हप्ताभित्र त्यस्ता वस्तु हटाउन आग्रह गरिएको छ। साथै घरको छतबाट निस्कने पानी फुटपाथमा हिँड्ने मानिसलाई असर नपर्ने गरी व्यवस्थापन गर्न अनुरोध गरिएको छ। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर वर्षा भएको छ। गैराती रसुवा पर्वत स्याङ्जा कास्की दोलखा शंखुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम मधेस र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कमलाघाट सबदहन गृह निर्माण समिति शुक्लागण्डकी चार पुल्चोको नयाँ नेतृत्व सर्वसम्मत भएको छ। नेतृत्व चयनका लागि मतदानको मिति र समय सार्वजनिक भएपछि तीव्र आलोचना भएको थियो। आलोचनापछि दबावमा परेको निर्वाचन समितिले सर्वसम्मत गराएको बुझिएको छ, जसमा अध्यक्षमा ईश्वरीमाए कायस्थ सर्वसम्मत हुनुभएको छ। यसै गरी उपाध्यक्षमा हेमबहादुर नेपाली, सचिवमा एम प्रसाद सापकोटा, कोषाध्यक्षमा ईश्वरी भण्डारी सर्वसम्मत हुनुभएको छ। सहसचिवमा मनबहादुर श्रेष्ठ चयन हुनु भएको छ। सदस्यहरूमा शम्भुबहादुर राणा, नरेश बस्नेत, रामबहादुर भण्डारी, लालुमाया ढुङ्गाना, रामशरण भण्डारी लगायत रहनु भएको छ। यसअघि अध्यक्षमा निवर्तमान अध्यक्ष शंकर बहादुर कार्की र सहसचिव थमन बहादुर खत्रीले दावी गर्नुभएको थियो भने सचिवमा जगदीश गौतम र चन्द्रबहादुर थापाले दावी गर्नुभएको थियो। दावी गरेका चारैजना बाहिरिएपछि निवर्तमान उपाध्यक्ष रहनुभएकी कायस्थले नेतृत्व लिनुभएको हो। अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। खेल समाचार। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समय एक अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान 7:15 बजे शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अङ्क जोड़िसकेको छ। एसीसीको अङ्क तालिका अनुसार समय एमा नेपाल र मलेसिया दुवैको समान 2 अङ्क छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। त्यसै तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग हुनेछ। प्रतियोगितामा 10 टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको डोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65-4-14-378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6। सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
12: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
15: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
12: मोबाइल 98560055770।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
17: मोबाइल 98563493952 र 98076

0: सुन, होमवर्क देखाऊ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856603384 र 9856607988।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694530।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658-70-676, मोबाइल 9856-62-676।
8: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा
2: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
4: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फुलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 560 33 398 र 98 465 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: শুক্লাগন্ধ কি FM 97.6
1: दुलीगुडामा
2: तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसको भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
17: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
18: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार।
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
19: ओमकार?
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार?
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
19: नानी पनि
20: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैँचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
18: प्रोप्राइटर रितु भुवाई, कल्पना पुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
5: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560625452।
0: सुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
4: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल 98560443।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशव बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98585-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: अहिले
5: बिहान पाइप प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुर्गमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वतस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60 जना, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्कविहीन छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिल्लीमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिल्लीमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा तरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 वटा नमूना संकलन भएका छन्। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुलका तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपी

0: पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, दल, निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकार ले 3-3 करोड़ रूपियाँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको 3रो खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5 अर्ब 20 करोड़ 60 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपत आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7 अर्ब 37 करोड़ 60 लाख 73 हजार रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 मिनटमा झरेको छ। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाई प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर. भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लिग एनभीएलमा नेपाली भलिबल इतिहासकै

भन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20 लाख रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12 लाख रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20 लाख रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रतिखेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुने एनबीएलमा 6 वटा टोली सहभागी हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032।
10: स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
19: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: आज पनि खाना काट्छु होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
26: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
25: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
26: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
27: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
28: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
29: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
30: हजुर, दान गरौ।
31: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
32: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
30: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
31: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
33: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
34: TVS को साथ छ हाम्रो।
20: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
20: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 460 69 246, 98 0 58 00 8।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
6: लुम्बिनी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका,
5: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार, अनि हार्दिक रूप सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्जमा कार्यक्रमका बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा अङ्ग्रेज कार्यक्रममा हुने गर्दछ। सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर, पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। अङ्ग्रेज कार्यक्रम प्रायोजन गरिदिनु भएको मेरा आभूषण सुन्चादी उद्योगले गौडामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहना र संसार पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतोल प्रणाली नापिएका छापावाला सुनका गरगहना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुन्चादी उद्योगमा गएर ढुक्काका साथ कारोबारहरू गर्न सक्नुहुन्छ। यही भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छुनु भने तपाईँले बायाँपट्टि ओमेन आभूषण सुन्चादी उद्योग भेटाउन सक्नुहुनेछ। पोखरा दमौली होइन बस झर्ने ओर्नाले बस रोक्ने ठाउँ रहेको छ, त्यो ठाउँबाट चाहिँ भित्र छिर्न सक्नुहुन्छ। पहिला भीमसेन मन्दिर थियो, अहिले चाहिँ यो बाटो बनाउने क्रममा चाहिँ छैन है साथीहरू। र यदि तपाईँहरू पहिलाको भीमसेन मन्दिर याद गर्नुभयो भने त्यो गल्लीबाट चाहिँ तपाईँले भित्र छिर्न सक्नुहुनेछ। र आज पनि हामी बिहिबारको बसाइमा छौँ। बिहिबारको बसाइमा तपाईँको रोजाइमा रहेका विविध मधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842279911 9860367611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। र आफूलाई मनपर्ने लोकभाका राजाको बसाईमा तपाईँले रोज्न सक्नुहुनेछ र हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। फोन गर्नुहोला 9842279911 9862679611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिने गर्नुहोला। यति बेलाको क्रममा तपाईँको माझमा कार्यक्रममा पहिलो लोक साङ्गीतिकको श्रेष्ठ विश्वमधुर त्यसको भागलाई स्थान दिन्छु। विश्वमाझीको आवाजमा रहेको छ घरबार भनेर रहेको छ पुतलीको भट्टी पसल भाग 22 रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो गीत, अनि त्यसपछि तपाईँको माझमा आउनेछु यो सुमधुर भाका। स्वीकार्नुहोस् अनि यसमा चाहिँ लय शब्द रहेको छ सुन्दरमणि अधिकारीको। यति बेलाको स्वीकार्नुहोस् यो मिठो सुमधुर भाका।

हजुर, यो मिठो स्वागत भाकामा तपाईँको माझमा राखिसके विश्वमाझीको आवाजमा रहेको थियो घरबार भन्ने पुतलीको भट्टी पसल भाग 22 रहेको थियो। एकदमै राम्रो छ गीत चाहिँ है। तपाईँ यदि यसको सम्पूर्ण भिडियोहरू हेर्नुहुन्छ भने युट्युबमा गएर एकदम राम्रो छ है। वैदेशिक रोजगारीमा गएर होइन दुर्घटनामा परेर चाहिँ शारीरिक अशक्त भएर फर्किएको गीतमा चाहिँ रहेको छ। एक होइन सानो साथमा बच्चा भएको आमाको होइन रहेको छ। श्रीमानलाई सानै काखामा बच्चा छ। यस्तै यस्तै विषयवस्तुमा आधारित रहेर चाहिँ भिडियो निर्मित गरेको छौँ नि। गीत पनि एकदम राम्रो छ, तपाईँहरू सुन्न सक्नुहुनेछ है। गएर युट्युबमा गएर चाहिँ हेर्न सक्नुहुनेछ। एकदम राम्रो छ गीत चाहिँ, मलाई चाहिँ एकदम मन पर्यो, तपाईँलाई पनि मन पर्नेछ भन्ने आशा अपेक्षा रहेको छ। आगामी दिनमा तपाईँको रोजगारमा पनि पढ्न सफल हुन्छन् भन्ने विश्वास पनि रहेको छ। फोन गर्ने दिन हो, फोन आएको छैन, त्यही भएर मजाले मन चाहिँ लगभग लगभग चाहिँ 10.5 भन्दा अलिकति बढी हो, त्यति सबै गीत मजाले राखेँ है, आनन्दले सुनिए कि तपाईँहरूको फोन आएन, त्यही भएर फोन गर्न सक्नुहुन्छ। यदि सुन्दै हुनुहुन्छ भने है 9842 6611 माध्यमबाट तपाईँ कार्यक्रममा सहभागिता गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने लुक भाका राजाको बसैमा चाहिँ रोज्न सक्नुहुन्छ। तपाईँहरू फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। फोन आएको छैन, त्यही भएर अब जति कति बोलेर बसौँ एक्लै पनि होइन, त्यही भएर सुमधुर विशेष त त्यसका भाकामा कार्यक्रममा स्थान दिनेछु है। यति बेला क्रममा जेठानी देउरानी भनिरहेको छ, दिदी घरती र राधिका हमाल, त्यस्तै रेशम सापकोटा र अर्जुन अन्जान बाबुको आवाजमा रहेको छन् लैसब रेशम सापकोटाको रहेको छ। यति बेला क्रममा श्रीकान्त हो सुमधुर त्यसको भाका।

राखी सकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै समुद्र डुक्बाकारलाई कार्यक्रममा स्थान दिँदै हुने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एजेन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स मार्फत सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा लौरी हरायो मेरो छाता हरायो भनिरहेको छ पशुपति शर्मा र राजु ढकाल देवी घरती र सुस्मिता घरतीको आवाजमा रहेको छ भनेलाई शब्द पशुपति शर्माको रहेको छ। यसको मधुर वार्तालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि विधान छु। तपाईँको बाँकी पल छु भने सुख बितोस् तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460769240, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658705725, मोबाइल 98560338, 98461656058।
12: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन प्रवक्ता समितिको 12-14 गते सम्पन्न 14 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा 12-17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित 2 पद पनि सर्वसम्मत भएकाले यही 12-19 गते शुक्रबारका दिन हुने भनिएको, मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन प्रवक्ता समिति।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563493952 र 98096।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। विनाशकारीबारीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम बढ़दो रहेको छ। उद्धार राहत पुनर्स्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय राजनैतिक दल निजी क्षेत्र पालिका र नागरिकले सहयोग गरेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका राजनैतिक दल निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँग सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपद परेका नागरिकहरूलाई खाद्यान्न, लत्ता, कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरू उपलब्ध गराउने काम भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपद प्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। भारतले यसअघि पनि प्रभावितका लागि विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराउँदै आएको छ। यस्तै चीनले बिलिबिल सहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी गरेको छ। जापान र भूटानले पनि नेपाललाई राहत तथा सहयोग उपलब्ध गराएका छन्। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। प्रभावित नागरिकले तत्काल अत्यावश्यक पर्ने खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ता, कपड़ा तथा अन्य राहत सामग्री समयमै गाउँ गाउँमा पुर्याउन माग गरेका छन्। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पछिल्लो 8 दिनमा मात्रै 5 अर्ब 20 करोड़ 60 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपद आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समय जोड्दा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 7 अर्ब 37 करोड़ 60 लाख 73 हजार रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण वहाँकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञहरू सहितको नेपालीले टोलीको उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ। लान्टाङ जलविद्युत सुरूङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज आर टोलीभित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क विहीन छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एकमा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला परेको थियो। हिजो दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको नेपाली सेनाले जनाएको छ। यो सुरुङभित्र 35 जना पसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिली मेजलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू भएको छ। यस सुरुङमा 8 जना सुरुङमा फँसेको अनुमान भएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़ी रहेकाले उद्धारमा सोचे अनुरूप प्रगति हुन नसकेको चिली मे जलविद्युत आयोजनाले जनाएको छ। यस अघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपरेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ। 93 जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनिया टोली पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइठोमा अस्ति मंगलबार रेस्की भए पनि हिजो कुनै काम हुन सकेन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले रसुवा बाढ़ीबाट पर्यटन क्षेत्रमा रू 50 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान गरिरहेको बताउनु भएको छ। जनप्रतिनिधि सभा अन्तर्गतको र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बुधबारको बैठकमा भएको रसुवा बाढ़ीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफलमा उहाँले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र भविष्यमा पर्न सक्ने आर्थिक असर समेतका आधारमा उक्त अनुमान गरिएको बताउनुभयो।
मन्त्री पौडेलका अनुसार बाढ़ी पहिरोबाट 142 होटल 57 रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित 141 सवारी साधन क्षति भएको छ। यस क्षेत्रका विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ। लालटङ गोसाई कुण्ड पार्वती कुण्ड नाथली पदमार्गका क्षति पुगेकोले वैकल्पिक बाटो खोज्न पर्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो। प्रभावित क्षेत्रलाई मन्त्रालय मार्फत क्लाइमेट हेरी टेजका रूपमा विकास गर्ने योजना अघि बढ़ाइएको जानकारी दिँदै मन्त्री पौडेलले त्यस क्षेत्रमा संग्रहालय स्मारक पार्क वा अन्य संरचना निर्माण गर्ने विषयमा सरकारहरूसँगको छलफलका आधारमा निर्णय गर्ने बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नु परेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नु परेको बताउनुभयो। चापाकोट नगरपालिका एकका वडाध्यक्ष भूपराज बोस्तीमाथि मोबिल छापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेको छ। चापाकोट एकको वडा कार्यालय परिसरमा वडाध्यक्ष बस्तीको शरीरमा मोबिल छापेको आरोपमा 31 थापा मगरलाई पक्राउ गरिएको प्रहरी नायब परिचयक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। प्रहरीले घटनामा संलग्न र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। वडाका विभिन्न विषयमा पटक पटक सहमति जनाए पनि सार्वजनिक सुनवाई नगरेको आरोप लगाउँदै सोमबार वडा सदस्य सहितको टोलीले वडाध्यक्ष बस्तीलाई कालो मोसो दल्ने प्रयास गरेको थियो। कालो मोसो दल्ने प्रयास गरेका युवाहरूले कालो मोसो दल्न नसकेपछि वडाध्यक्ष बस्तीको शरीरमा मोबिल छापेका थिए। यता नेकपा एमाले स्याङ्जाले वडाध्यक्ष बस्तीमाथि कालो मोसो दल्ने प्रयास तथा मोबिल छाप्ने कार्यमा संलग्न सन्तोष राणा, सन्तोष थापा मगर र मुक्त बहादुर थापालाई कार्यवाही गर्न माग गरेको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी कण्डले सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगमा एक दुई ठाउँहरूमा ठूलो वर्षा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा धेरै ठाउँमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँहरूमा मेघगर्जन र झट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा मेघगर्जन र झट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनुका साथै नदी तथा खोलामा पानीको बहाव बढ्ने र पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले गर्दा सम्पर्कविहीन बनेका तनहुँका 24 नागरिकहरूमध्ये 9 परिवारको सम्पर्कमा आएका छन् भने 15 अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका चार प्रमुख जिल्लाधिकारी दीपक रेग्मीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी व्यापार तथा घुमघामको सिलसिलामा पिएका तनहुँका बासिन्दाहरूको खोजी तथा उद्धारका क्रममा 9 सुरक्षित रहेको पुष्टि भएको, बाँकी 15 भने हालसम्म पनि सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो। बाढ़ीपछि अझै सम्पर्कमा नआएका र बेपत्ता

नगरपालिका शाखा धनबहादुर आली विभाग नगरपालिका शाखा नारायण महाराज सिनी गणेश दुवेदी बालकृष्ण पोखरेल सन्देश पोखरेल रहेका छन्। त्यसै गरी व्यास नगरपालिका चारका मोहन अधिकारी भानु नगरपालिकाका प्रनिसा थापा र प्रजल थापा तथा अन्य एकजना आफन्तको सम्पर्कमा आइसकेको प्रशासनले जनाएको छ। बारपाक सुलीकोट गाउँपालिकाले 28,59,000 रूपियाँ बाढ़ी पीड़ितहरूको उद्धार तथा राहतका लागि सहयोग गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले 7 दिन अन्य सबैजना प्रतिनिधि 5 दिनको बाढ़ी श्रमिक राहत कोषमा जमा गर्ने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो। गाउँपालिकाका अधिकृत स्तरका कर्मचारीले 7 दिन सहायक स्तरका कर्मचारीले 5 दिन श्रेणीविहीनको 2 दिनको प्राय श्रमिक कोषमा जमा गरिने छ। सामुदायिक विद्यालयको शिक्षक कर्मचारी मावि द्वितीय साबीको उपमावि निमावि प्रथम मावि तृतीय निमावि द्वितीय र प्रावि प्रथमको 7 दिन निमावि द्वितीय प्रावि द्वितीय र प्रावि तृतीयले 5 दिन तथा विद्यालय सहायक बाल विकास सहजकर्ता सामुदायिक इकाई केन्द्रका सहजकर्ता र विद्यालय सहयोगीहरूको 2 दिनको पारिश्रम जम्मा गरिने गाउँपालिकाले जनाएको छ। रसा बाढ़ीका कारण नडाएडी नदी गण्डक क्षेत्रमा बगेर नवलपरासीमा पुगेका 195 सम्मध्ये 145 शवको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका 14 सहित बाँकी रहेका 50 शवहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। फेला परेको सम्मध्ये अझ 5 जनाको मात्रै शनाखोज भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिनुभयो। परासी अस्पतालमा ठाउँ अपाप भएपछि केही शवहरू भैरपाको भीम अस्पताल बलको प्रादेशिक अस्पताल र कपिल वस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। तीमध्ये बाँकी रहेका 50 शवहरू पनि क्रमशः नवलपरासी ल्याइएर व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म सुनवल नगरपालिका 4 स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा र बर्दाघाट नगरपालिका 2 स्थित चिसापानी सामुदायिक वनको हाई स्टेशन वरपरका क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको छ। दुलेगौड़ामा समूह शुक्ला गण्डकी 4 रसुवाको भोटेको सिनतीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। समूहले राहत र पुनस्थापनाका लागि सरकारसँगै केबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मधु पौडेले जानकारी दिनुभयो। त्यस्तै भोटेको सी बाढ़ी पीड़ितका लागि शुक्ला गण्डकी नगरपालिका 2 रहेको श्री हंसवाहिनी माध्यमिक विद्यालयका कक्षा विद्यालयका विद्यार्थीहरूले 12,615 रूपियाँ संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धारको कोषमा जम्मा गरेको छ। भोटेको सीको बाढ़ीले रसुवा र नुवाकोटमा पुर्याएको क्षतिप्रति विघ्नास ताल पोखरा यातायात प्रणालीले 1,11,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले सो रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढ़ी प्रभावित नागरिकको उद्धार राहतमा सघाउन यो रकम प्रदान गरिएको क्यू संयोजक सन्तोष अधिकारीले जानकारी दिनुभयो। काशीको पोखरा महानगरपालिका नरपचेस हेमजा चौरी स्थित याङदी खोलाको खोजबाट एक महिलालाई उद्धार गरिएको छ। बुधबार बिहान 8:30 बजेतिर याङदीको भीरबाट महिला कराएको आवाज सुनेपछि खटिएको प्रहरी टोलीले घाइते अवस्थामा 22 वर्षीय देवी सुनारलाई उद्धार गरेको हो। वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल कालिका गढ कास्केबाट खटिएको संयुक्त टोलीले पोखरा 25 बुद्धचोक बस्ने सुनमा सुनारलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि मणिबाल शिक्षण अस्पताल पठाएको हो। सुनारको ढाड दुवै हात खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभयो। गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका सांसद फडेन्द्र देवकोटा 3 पटक मन्त्री बनेका छन्। गण्डकी सरकारबाट एमालेका 4 बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँलाई बुधबार मन्त्रीमा नियुक्ति गर्नुभएको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 एसएचजीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा छाला रोग विशेषज्ञ सेवा शुरू भएको छ। बुधबारदेखि सो सेवा शुरू गरिएको अस्पतालका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिनुभयो। उहाँको अनुसार छाला रोग विशेषज्ञ डाक्टर मिशान्त शर्माले नियमित परीक्षण गर्नेछन्। यससँग सम्बन्धित विशेषज्ञ नहुँदा बिरामीलाई पोखरा जानुपर्ने बाध्यता थियो। अस्पतालले पछिल्लो समयमा सेवा विस्तार गर्दै आएको छ। हाल 8 विभागबाट सेवा प्रभाव भइरहेको निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताउनुभयो। गत वर्ष अस्पतालमा 76,000 बढ़ीले उपचार सेवा लिएका थिए। क
कमला घाट सब दहन गृह निर्माण समिति शुक्लागण्डकी चार पुल्चोको नयाँ नेतृत्व सर्वसम्मत भएको छ। नेतृत्व चयनका लागि मतदानको मिति र समय

0: सार्वजनिक भएपछि घाटीब्र आलोचना भएको थियो। आलोचनापछि दबावमा परेको निर्वाचन समितिले सर्वसम्मत गराएको बुझिएको छ। अध्यक्ष र सचिव दावी गरेका चारैजना बाहिरिएपछि निवर्तमान अध्यक्ष ईश्वरी माया कायस्थ श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन भएको हो। समितिको उपाध्यक्षमा हेमबहादुर नेपाली, सचिवमा यम प्रसाद सापकोटाको सदस्यमा ईश्वरी भण्डारी, सहसचिवमा मन बहादुर श्रेष्ठ सर्वसम्मत भएका छन्। सदस्यहरूमा शम्भु बहादुर राणा, नरेश बस्नेत, राम बहादुर भण्डारी, गोमाया थापा, लालुमाया र रामशरण भण्डारी रहेका छन्। भदौ उन्नाइस गते निर्वाचनको मिति तोकिएकोमा सबै पदमा सर्वसम्मत भएपछि निर्वाचन कार्यक्रम अब नहुने निर्वाचन समिति संयोजक पदम प्रसाद लामिछानेले जानकारी दिनुभयो। अध्यक्षमा निवर्तमान अध्यक्ष शंकर बहादुर काकी र सह सचिव थमन बहादुर खत्रीले दावी गर्नुभएको थियो। साथै सचिवमा जगदीश गौतम र चन्द्र बहादुर थापाले दावी गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीहरूको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12 देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीहरूको प्रदर्शन 20% घटेको देखाएको हो। स्टकहोम विश्वविद्यालयका डेभिड स्टोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर ले र यान हुई वुले गरेको अध्ययनमा 9 विषयमा विद्यार्थीहरूको गृह कार्य, मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 मिनट झरेको थियो। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीहरूको प्रदर्शन कमजोर भएको पाइएको छ। एआई प्रयोग गरी गरेको 6 महिनाभित्रमा मासिक परीक्षामा विद्यार्थीको अंक 20% घटेको थियो भने उच्च प्रतिस्पर्धात्मक परीक्षामा प्रवेश परीक्षामा पनि नतिजा कमजोर देखिएको थियो। आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीको डिजिटल एजुकेशन आउटलुक 2026 पनि एआईलाई शिक्षणका लागि संरचित रूपमा प्रयोग नगरी विद्यार्थीले आफ्नो काम एआईलाई जिम्मा दिँदा कार्य सम्पादनमा सुधार देखिए पनि वास्तविक सिकाइमा उल्लेख वृद्धि नहुने निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाइ प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। हवस्त, हामीलाईसम्म सुनेर साथ दिनुभयो तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर आफ्नो उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65414378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 30 38 8 98 4 61 56 58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
8: तर महँगो होला नि
7: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम अब युपिभीसी को साथमा
9: एल्युमिनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
10: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 98562938 र 98028222938
11: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
11: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
12: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
11: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
12: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
11: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
12: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
11: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
12: टिम दर्ता शुल्क 500 रुपियाँ
11: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक
12: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
11: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
11: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743

0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827109066 र 9840694530।
2: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफे को भवन। प्रोप्राइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745580।
3: सूचना कमला घाट सदन गृह व्यवस्थापन उपभोक्ता समितिको 12 र 14 गते सम्पन्न 4 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा 12 र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित 2 पद पनि सर्वसम्मत भएकाले यही 12 र 19 गते शुक्रबारका दिन हुने भनिएको। मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
2: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309082 र 9705620209।
6: TVS साथ छ हाम्रो। सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल 98560443।
7: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
8: Come on, everybody. Hello, Shukla Gandaki.
7: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete console.
9: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म. आज पनि हामी रहेका छौं बिहिबारको बसाईमा हामी तपाईँको माझमा खेल्ने गर्छौं. अन्ताक्षरी फोन गर्न सक्नुहुन्छ 9042279911 9006736611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ. आज अन्ताक्षरी खेल्ने दिन रहेको छ, मजाले अन्ताक्षरी खेलौंला है, आउन सक्नुहुनेछ. फोन गर्न सक्नुहुन्छ, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्. एन्टिसिएनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ. बिहानीको समय रहेको छ, पक्कै पनि घरमै आराम गरेर बसिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. के कस्तो छ तपाईँहरूकोतिरको हाल खबर बताउन सक्नुहुनेछ. हाम्रोतिर चाहिँ आज घाम लागेको छैन, पानी पर्दा पर्दा जस्तो जस्तो छ, हेरौँ मौसम दिनभरिमा के कस्तो हुन्छ. हिजो अस्ति पनि यस्तै भएको थियो र पछि फेरि घाम लाग्ने, फेरि पानी पर्दा जस्तो हुँदा हुँदै दिन भयो हिजो पनि र आज पनि के कस्तो हुन्छ हेरौँ होइन. त्यही भएर के कस्तो हुन्छ थाहा छैन. तपाईँहरू चाहिँ सुन्न सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ. आजको बसाईमा फोन गर्नुहोला, हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्. आज अन्ताक्षरी खेल्ने दिन रहेको छ, तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. मजाले अन्ताक्षरी खेलौँला अनि रमाइलो पनि गरौँला. र के कस्तो हुँदैछ तपाईँहरूकोतिर पनि बताउन चाहिँ सक्नुहुनेछ, फोन गर्नुहोला है त. र हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्येबाट एकजनाको रिचार्जको व्यवस्था गरिदिनु भएको छ. पोखरेल मोबाइल पसल लेलपचकमा रहेको छ. मलसम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्न चाहनुहुन्छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ. जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल, तपाईँ त्यहाँ एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु. र हामी हप्ताको दिन सातै दिन फरक फरक ढंगले तपाईँहरूको माझमा प्रस्तुत हुन्छौं र विभिन्न दिन होइन फरक फरक दिनमा फरक फरक विषयवस्तु आधारित रहेर तपाईँहरूको माझमा चाहिँ उपस्थित हुने गर्दछौं. र यति बेलाको क्रममा तपाईँहरूको माझमा फेरि तपाईँहरूको कार्यक्रममा पहिलो एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु. तपाईँ भने फोन गर्दै गर्नुहोला. यति बेलाको क्रममा बन्दकी मुभीबाट रहेको छ यो सुमधुर गीत स्वीकार्नुहोस् अनि त्यसपछि म तपाईँको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: हजुर, सुर्खेतमा बुलबुले ताल भन्ने रहेको मिठो गीत मैले तपाईँको माझमा स्थान दिइसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842971 9611 9666 को माध्यमबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हेलो दर्शन,
0: नमस्कार। हजुर, संसारमै हुनुहुन्छ? हजुर, एकदमै संसारमै छु। हजुरलाई कस्तो भएको छ? अलि बिसेक हुनुभयो कि के
1: भन्नुपर्छ है?
0: ल, अनि खाना खानुभयो?
1: मेरो खानपिन त भइसक्यो भन्नुपर्छ, अनि हजुर पनि?
0: हजुर, मेरो नि भइसक्यो।
1: आज किन पनि सोला गन्दगी आफै एकदम धेरै मेरोमा सुसाइरहेको छ है।
0: हजुर,
1: के कारणले हो? हुन्छ, म आज धेरै त नगर्ने, एक शरण मात्रै गाउँछु है, नेम पालन मात्रै गर्छु है।
0: हुन्छ।

0: 来，开不来可惜的大雷诺给伢说一点点。
1: 啊，是很差了，发条来装进来上弄这里
0: 去。哎，那现在你们在那干的可能存在有弄这玩意，在可能在那玩在那水里搞弄来，存在有弄这玩意，就说你们在上这。
1: 啊对。
0: 说不定那天有人来搞菜来，你平时都可以让我们多一个买一份的，说定做的不白。
1: 好，是那么个，是我的印王，你们来分干的买，对，罗西卡龙嫂子有人在玩蛋糕来的去。啊，开有我的一个是考试里大力弄个一个哈烧烧把了八个出来，咱们把过了炒八了碗的都白。好了，送你在家里干嘛？说好拍一大张了，送你下这个。啊，不塞嘛，还分个呢？送你上那边加了，是不好打呢？谁家那边送你？谁家七十七十谁家那个嘛？得嘛了，再他白罗。啊，我呢，送你呢？这边那个干嘛？可以下去呢？什么来？说个个数 ，Hello， 那么斯卡了，就。
2: 那
1: 时候开普拉，
2: 人
1: 类车在路。车在路，这里那时候开普拉，给车上家人弄车。
2: 我在
1: 这边还没过生日，他们一般也还没过生日，我
2: 老
1: 公也过了比较那个多。啊，这里
2: 他
1: 们还没过生日吗？过
2: 年
1: 也你看
2: अरे सबै आराम कुशल
1: अनि मौसम कस्तो छ? हाम्रो त मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो डम्म भएको छ है आज चाहिँ अँधेरो छ।
2: यहाँ त परि पनि आछ
1: हल्का पाताबो। ल ठीक छ त्यसै हाम्रो यतातिर पनि पर्छ कि पानी चाहिँ परेको छैन तर पानी पर्ला पर्ला जस्तो छ बाहिरको
2: मौसम। यहाँ मौसम त भन्न सकिन्न अहिले भर्खरै घाम पनि लाग्न सक्छ।
1: हजुर।
2: अब बादल लाग्ने घरि घाम लाग्ने त्यस्तै पनि भयो तर आज त घाम लागेन है।
1: हजुर बिहानबाट घाम दिएकै छैन आज अलिकति ल ठिक छ हाम्रो रोचिका दिने सहबाट पालो छोडेर जानु हो के रे
2: म त रोचिकाले भने जस्तै म पनि धेरै त सक्दिनँ एउटै जाने है त
1: ल हुन्छ हजुर पनि एउटै चरण गाएर जानुहोस् त हाम्रो रोचिकाजी चाहिँ
2: एउटै मात्र छैन तपाईँलाई गाउन दिने हो तपाईँको त त्यस्तो मिठो भोइस छ नसुने म
1: है मिठो त त्यस्तै होला नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई यीबाट हजुर
2: ईश्वर कहिले रचेर फेरि कसरी बिगारी सृष्टिको फुल रोपेर फेरि कसरी लतारिस् ल मलाई आएन क्या त अलिक नारायण गोपालले जस्तो
1: हजुर ल सबबाट दिनुभएको मलाई पालो ल है त सबबाट मेरो पालो परेको छ के गर्नु हो हप्ताभरि गाउँदा गाउँदै बिर्सिँदै रहेछ सबबाट पनि गीतहरू कति धेरै छन् आउँदै आउँदैन बेला बेलामा त पेटमा आउँछ मुखमा आउँदैन भने जस्तै हुन्छ मलाई त किन कुनै अटक्सी खेल्दा खेल्दा चाहिँ बानी हुन्छ फेरि गाउन छोडेपछि पटक्कै आउँदै आउँदैन के रे गीत त यहाँ पेटमा आसम आउँदै आउँदैन हो गीतहरू कति छन् छन् आफूलाई सजिलो लागेको गीत आउँदै आउँदैन अनि दुःख दुःख आँधा टेढोको गीत आएर गायो भने पनि कत्ता गाउँदै गाउने जस्तो हुन्छ क्या त्यही भएर ल सिम सिम पानी रहेछौ बैमानी यति नै हो गीत हजुर
2: नैनीताल नैनीताल आँखे लरी कालो घाँचाल

0: रा
1: रानी घाटैमा किन काँडा रोप्यो नि मेरो माया हाउ आउने बाटैमा फेरि मनमा
0: अम्मा

0: ढकाउनुहोस् ल
1: लबाट
0: हजुर
1: के हो लबाट त होइन खै मलाई पनि अहिले के हो
0: नबाट चाह छैन न आज अल्छी लाग पानी पर्ला जस्तो अरे के हो भने अल्छी लाए लाए जस्तो भयो दिन पनि किन हो ल हुन्छ ल साथीहरू सम्झिन सक्नुहुन्छ
1: फर्स्ट अफ अल त हजुरको लागि
0: हुन्छ धन्यवाद
1: त्यसपछि हाम्रो शुक्लाकण्डले आफ्नो भोलि इन्टरटिङको लागि हाम्रो सुमिना बहिनी कतातिर हुन्छ सुन्दैछ भने सुमिना बहिनीलाई पनि धेरै राम्रो सम्झेर अनि त्यसपछि हाम्रो रोसिकाजीले चाहिँ रोसिका बहिनीले चाहिँ ल अन्तरक्ष खेल्न आउनु है दाई भन्दै हुनुहुन्थ्यो है मैले खेलिहालेँ चार पाँचवटा त दुःख त होइन त ल खेले ल अलि सन्चो हुँदै हुनुहुँदैछ अब छिट्टो सन्चो हुनु होला भन्न चाहे बहिनीलाई है र अनि साथीहरू हुनुभयो अमृत तुलाचन त्यसै गरी हाम्रो हुन्दा शर्मा अनि हाम्रो बहिनी दलमाया थापा कागीमाया थापा राधा राई चेकाना मगर रोसिका लम्सल बहिनी भइहाल्यो मगत साइरा टोपिसी अनि हाम्रो तारा थापाजीलाई झेरले है ताराजी भने क्याउ छेत्री टोपिसी अनि त्यसै गरेर हाम्रो ऋषिरामलाई बेसी रहेछ क्या मैले हाम्रो ऋषिराम राजीलाई पनि झोरले भने है त र हाम्रो लक्ष्मी लम्सल बहिनी हुन्छ यतातर्फ के भन्छ कास्कीको गाउँ हो कुन उहाँलाई पनि सम्झिँदै नाम छुटेका सबै सबैलाई भन्दै हजुरबाट बिदा भयो फेरि भेटौँ ल नमस्ते
0: हस् नमस्कार शुभ दिन भन्नुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि नबाट पालो छोडिरहनु भएको छ तपाईँको लागि आउन सक्नुहुनेछ आज अल्छी लाए जस्तो कि के हो के होइन बाहिरको मौसम पनि त्यस्तै छ मलाई पनि त्यस्तै अलिकति अकमकक्क भए जस्तो हो कि घाउनै नआए जस्तो हो कि कस्तो कस्तो भएको छ है पालो भने तपाईँको यति बेला तपाईँ साथी हुनुहुन्छ मलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
2: हजुर
0: नमस्कार सन्चै आरामै हुनुहुन्छ
2: फोन सुन्न नपाएकोले एफएम सुन्न नपाएकोले सुरुमा फोन लगाउन पनि हुँदैन बल्ल बस्केर फोन लगाएर सँगै जाने गाह्रो
0: हो पानी ल ठिक छ कहिलेकाहीँ यस्तै हुन्छ है
2: हिजो अस्ति पनि लगाएन दुई दिन
0: ल किन होला त्यस्तो
2: अब उता ठ्याक्क के भइरहेछ बोलेछ बोलेछ त्यतिखेर म त थाहा पाउने हो मेरो फोन हावामा जान्छ अब के हुन्छ कहिले लाग्दैन त्यो प्रचार भएको बेलामा अब त्यो गीत छोडेको बेलामा लागेर के छ कहिले
0: त्यही त नि ल अब भने आज हजुरले नबाट पालो परेको छ नबाट गीत गाउन सक्नुहुन्छ नबाट
2: नबाट
0: हजुर
2: ए गएको जति भनिदिनु है
0: हजुर
2: नझाउन सानो पथेरीमा सपनै छायाले पानी सङ्घ सम्भाउँछ पथेरीमा
0: मलाई फुल नदेऊ तिम्रो छाती भरि मलाई फुल नदेऊ तिम्रो वरिपरि रबाट हजुर
2: माया तिम्रो सजना
0: मैले

0: नबाट
1: नबाट कि नबाट
0: न
1: नबाट नै नबाट हो त मलाई ल मलाई न नबाट हजुरलाई म मरा है
0: ल हुन्छ

0: जङ्गलमा नौमाथि बाजा भरै मन्सन्तर शङ्ख ठोकेर
1: रमा

0: छु छबाट हजुर
1: आत्मा रुमा कन्ना खुसुरेर
0: रबाटै हो रुन्छ नि मान किन रुदैन रुख बोली न बोल निर्माया वचनको घाउ निको हुँदैन हजुर ल है त रबाट भन्नुभयो है
1: हजुर
0: रबाट के गीत गाउने छ गाउने होला त
1: रबाट पनि धेरै नै छ गीत त मलाई चाहिँ अलिक नबाट कम लाग्छ धेरै त र सबाट सबै धेरै सबाट अनि रबाट
0: रक्षा गर हरि बोलाउने र टोलाउने भएको छु माया जलमा परि रबाट ल
1: रबाट आयो
0: हजुर
1: भाका चाहिँ मिल्छ मिल्दैन है अलि मिठो गीत गाउँ भनेको भाका नै मिल्दैन
0: हजुर कबाट भालु परेको छ मेरो लागि ल कबाट कपा

0: റോബർട്ടോയോ
1: അത്
0: आज
1: किन रबर मात्रै पालो पर्ने हो कि के हो यस्तो दिन त र र न न त तमा मात्रै गइराखेको छ त
0: नले नसर्ने भयो आज
1: रातो
0: मलाई झन् मबाट एकचोटि पनि आएन आज।

0: कपडा
1: कहाँबाट हजुर
0: भनेपछि भयो भुटुकै
1: है माया औ है सुटुकै होला नि ल कबाटै पालो छ र है त साथीहरूलाई हुन्छ ल साथीहरूलाई सम्झिन सक्नुहुन्छ
0: अब साथीहरू सम्झिने अरू त गीत चाहिँ गाउने आज झन् अब झन् त्यसरी पर्यो अब भोलि फेरि हिन्दी गाउने सबै कुरो गाउन पाउने कता कता गीत आउँछ भन्ने गीत चाहिँ पुरै डिग बस्यो सोमबार फोन लाग्दैन त्यतिकै त्यतिकै भएर
1: फेरि
0: कतै कतै कालै कालमा सोमबार मङ्गलबार फोन लाए पनि फेरि त्यो दिन रुख लाग्ने पर्ने नगा भनेको हो कस्तो हो
1: ल हुन्छ नानी ल साथीहरू सम्झिनुहोस् त नि
0: सर्वप्रथम चाहिँ हजुर सिकाजीलाई
1: हस् हुन्छ धन्यवाद
0: ज्यादी मम्मीहरू सबै परिवारलाई
1: हजुर
0: अनि हाम्रो सुमिन नानीलाई
1: हजुर
0: सपनाजी र सविताजी अनि हाम्रो सिर्जना म्यामलाई
1: हजुर
0: आइन सर राजन प्रतिष्ठान न्युज लिएर आउनुहुन्छ राम्रो मिठो
1: हजुर
0: अनि मेरो मित्र भानुबाट आउनुहुन्छ भानु गाभी गाउँपालिकाबाट
1: हजुर
0: विकट छेत्रीजीलाई झोले नमस्कार छ है आज चाहिँ गीत आउने पाला है आउनुहोस् कुखुरो गीत गाइदिनु भन्न चाह्यो अनि त्यत्रै हाम्रो कुन्दन सिंह तामाङजीलाई पनि आज गीत आउने दिन सोचिरहेछ भन्न चाहे अनि हाम्रो नरेन्द्र विजयजीलाई झोले नमस्कार सहित त्यसै राधा राईजी आउनुहुन्छ नि छो गीत गाएर अनि पोखेर राई चिता राई अनि शान्ति साई र मोहम्मद मिया अनि दुई तिन मधु बहिनीहरू डलमाया बहिनी प्रतिमा बहिनी चेतना बहिनी लक्ष्मी बहिनी रेखिया बहिनी खगीमाया बहिनी अनि यता हाम्रो अमृत तुलाधनजीलाई पनि नमस्कार है हजुर भन्न चाहे उहाँलाई अनि यता हाम्रो हुन्दा शर्माजी टोकजी हाम्रो ऋषिजी चन्द्रजी सन्तोषजी अनि हाम्रो म पछि आउने सम्पूर्ण मित्रहरूलाई अनि हाम्रो यता प्रेमतिर छविलाल थापा अनि राजी थापा सन्दीप राणा अनि मिनबहादुर थापा लगायत थुप्रै दाजुभाइ दिदीबहिनीहरू बाबाआमाहरू थुप्रै सुन्नुहुन्छ ठुलो पनि अनि खानीतिर हाम्रो बुवाहरू सोध्दै राख्नुहुन्छ उहाँले जस्तो भेट्यो भने भन्दै अनि यता जति पनि शुक्ल गन्दगी सुरै राख्ने हाम्रो गाउँघरको बाबामा सम्पूर्णलाई हित मुस्त सम्झना समर्पण राखेर बिदा चाहिँ हस्त बाई बाई नमस्कार शुभ दिन
1: हस् नमस्कार शुभ दिन हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि अब आउने साथीलाई चाहिँ कबाट पालो छोडेर जानुभएको छ तपाईँले कबाट गाउन सक्नुहुनेछ अब भने म छोटो व्यावसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँको माझमा आउनेछु तपाईँहरू सुन्दै गर्नुहोला किनभने गीत राख्न अलिकति समय मिलेन है त्यही भएर छोटो सिधै डाइरेक्ट छोटो व्यावसायिक विश्राममा जान्छु विश्रामपछि 11 बजेको टाइम चेकपछि म तपाईँको माझमा आउनेछु तपाईँ भने सुन्दै गर्नुहोला
2: होइन है दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
3: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
5: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुनुहुन्छ त
4: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको
5: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
7: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोपाइटर सीताराम श्रेष्ठ कान्छा मोबाइल 9846067645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: प्रसन्न होमवर्क देखाउ त।
9: हस् टीचर।
8: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टीचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9560633384 र 9560667988।
10: यहाँ टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0965707944 मोबाइल नम्बर 9864601268
15: 9865607268।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागंडकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
19: टीवीएस साथ छ हाम्रो।
20: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
21: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर।
22: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560 62 827 र 9864 35031।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो। हजुर, विश्रामपछि 11 बजेको टाइम सिकेपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। तपाईँ आउन सक्नुहुनेछ, अन्ताक्षरी खेल्न सक्नुहुनेछ, कबाट पालो परेको छ आउनुहोला। फोन गर्न सक्नुहुनेछ 9842 72 9011 9260 36 111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ होला। राम्रो 97.10 समेगाहर्जको रेडियो दुनी तरंगबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। 9842 72 9011 9060 36 111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने म कार्यक्रममा अर्को मिठो गीतलाई स्थान दिन्छु, घरमा छे चिटी परेकी प्यारी मितिनीबाट रहेको छ। यति बेला क्रममा सिकानुहोस् यो सुमधुर गीत।

हजुर यसमा त्यो गीतमा तपाईँको माझ भएर खिसके घरमा छेची टिका परे कि पियारी भन्ने मितिनीबाट रहेको थियो. पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ. फोन गर्न सक्नुहुन्छ 9942 9911 9860 3611 को माध्यमबाट तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ. र आज चाहिँ अन्तर्राष्ट्रिय खेल्ने दिन रहेको छ. कबाट पालो छोडेर जानुभएको छ हाम्रो तारा थापाजीले. तपाईँ आउनुहोला कबाट गीत गाउनको लागि. र दुवै नम्बर खुल्ला छन्. एन्टी सेन्सर जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्न सक्नुहुन्छ. बाहिर चाहिँ मजाले झ्यामझ्याम पानी परिरहेको छ है. तपाईँहरूको धेरै पनि पानी परिरहेको छ कि कस्तो छ होइन. बाटा लाग्ने पानी पर्ने भएको छ. माहौल चाहिँ बाहिरले शीतल शीतल नै छ आज चाहिँ होइन. भित्र पनि आज शीतलै छ किनभने बाहिर घाम लागेको छैन. पानी परेको कारणले गर्दा शीतलता छाएको छ. आनन्दमय जिन्दगी छ तर है पानी परिराखेको छ. र उद्धार कार्यमा लाग्नु भएको होइन यता रसुवातिर चाहिँ के कस्तो छ पानी परिसकेको छ कि छैन होइन. पानी परेको छ भने एकदम गाह्रो हुन्छ त उद्धारको लागि खटिनु भएका हाम्रो सुरक्षाकर्मीहरू हुनुहुन्छ होइन. राहत वितरणको लागि जानुभएको छ उहाँलाई अलिकति अप्ठ्यारो हुन्छ. पानी पर्दाखेरि चाहिँ पानी नपर्दै भए ठिकै हुन्थ्यो तर हाम्रो यतातिर चाहिँ पानी परेको छ होइन. उतातिरको माहौल के कस्तो छ तर थाहा छैन ठिकै छ. र तपाईँहरू पनि के गर्दै हुनुहुन्छ. अब धान गर्ने बेला छ है. अलिकति अप्ठ्यारो हुन्छ पानी परेको बेला फेरि धान गर्न अलिक पास छ पानीले है. त्यही भएर त्यो पानीमा त्यो धानको पातमा लागेर पास छ नि त. कतिपय ठाउँमा त गोडेर सकिसक्नु भयो कतिपय ठाउँमा गोड्दै हुनुहुन्छ. कामहरू बिस्तारै छन् लगतै. अब फेरि कोदो गर्ने बेला पनि हुन्छ. चापर्व पनि आउँदैछन् बिस्तारै बिस्तारै. अब यही हप्तामा छ फेरि होइन कृष्ण जन्माष्टमी. त्यसपछि फेरि हरितालिका होइन बाबाको मुख हेर्ने दिन खुसी औँसी छ. त्यसपछि हरितालिका तीज. यो महिना भनौ यो हप्ता यो महिनैभरि हप्तै विशेष चाडपर्व लगातार आएको छ. पहिलो हप्तामा त अब नागपञ्चमी थिँदै थियो. दोस्रो हप्तामा थियो रक्षाबन्धन. फेरि आउँदैछ कृष्ण जन्माष्टमी. त्यसपछि फेरि बुबाको मुख हेर्ने खुसी औँसी. अनि त्यसपछि हरितालिका तीज. हेर्नुहोस् त चाडपर्व यसरी लगातारै आउँदैछ. यो चाडपर्व सँगसँगै विनाशकारी रूपमा होइन बाढी गइसकेको थियो भोटेको सीमा. र यसले गर्दा पनि चाडपर्व भित्रेको भनौँ या नभित्रेको भनौँ कतै ठाउँमा मनहरू चाहिँ अलिकति कचक्क कच्किराख्ने या पानी पर्दाखेरि डराइराख्नु पर्ने होइन. र चाडपर्व आएको नआएको चाहिँ खासै रमाइलो उल्लास थाए जस्तो चाहिँ मलाई लाग्दैन है. सधैँको दिन हो आछ गस जस्तो चाहिँ भइराखेको छ. र यति बेलाको क्रममा भने फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु. तपाईँ आउँदै गर्नुहोला फोन गर्दै गर्नुहोला. सहभागिता जनाउन सक्नुहुन्छ. यति बेला क्रममा भने फुलथुङ्गे रानी भनिरहेको छ. सुसन चापा गाईको आवाजमा रहेको छ. यति बेला क्रममा यो सुमधुर गीत सुनौ. अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु. तपाईँ भने फोन गर्न सक्नुहुन्छ कि कस्तो छ तपाईँको माहौल गाउँघरतिरको होइन तपाईँको ठाउँतिरको चाहिँ बताउन सक्नुहुनेछ. यति बेला क्रममा सिकानु छु मिठो गीत.

हजुर, यो फुलसुङ्गे रानी भन्यो मिठो गीतमा तपाईँको माझमा राखिसकेपछि पनि भन्नु पर्यो होला, आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, फोन गर्नु होला 9842 72 9 11 9 0 66 2611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। त्यो बेलाक्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार, हजुर हेलो नमस्कार। नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ? त्यही त नि है, पानी आएछ बाहिर त मजाले। अनि खाना खानुभयो? ल पकाएर त राखिसक्नु भएको छ होला के रे है? ल कार्यक्रम भ्याएपछि अब खानुपर्छ त्यसो भए है त। ल सुन्नुभएको छ होला के रे रेडियो है? ल को बाटो पालो छोडेर जानुभयो के रे हाम्रो तारा थापाजीले? को बाटो? हजुर ए बाट होइन त, ल ए बाट चाहिँ गाउनु पर्ने भयो मेरो पालोमा त्यो अह यादै यादमा त नमान

0: छबाट
1: हजुर हुन्छ ल माबाटै पर्यो होइन त फेरि ल मबाट रहेको छ ल मबाट के गीत गयो ठ्याक्क सम्झिनु पर्यो एकचोटि सर र लाएर फेरि अहिले फेरि त्यही गीत पर्यो भने यो पनि गाइसक्यो जानी भइसक्यो ल म गाउँछु त्यसो भए अर्को गीत ल सुनै त

0: ए बाट
1: त्रबाटै
0: बगेर नारायणीमा झरेछ।

0: आउने नबाट
1: हजुर

0: म भैरानी नबाटै पऱ्यो फेरि हजुरलाई त ल म गाउँदिन अब गीत गजल सरगम सङ्गालेर गीत भन्दा मिठास पाएको छु तिमीलाई अङ्गालेर र बाट ल हस् हुन्छ कबाट साथीलाई पालो छोड्नु भएको छ सन्तना सर्प छोड्न सक्नुहुन्छ दिदी
1: हस्
0: हुन्छ धन्यवाद
1: अनि सारा लागि अनि के भन्छ अमृत दाईको लागि उमराम दाईको लागि नरेन्द्र दाईको लागि अघि माय साथीको लागि चेतना रोसिका सम्पूर्णको लागि भन्दैछु दिन्छु नमस्ते सुवधि
0: हस् नमस्कार सुभदिन दिदी हुनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि कबाट पालो छोडेर जानुभएको छ पालो भने तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ त्यति बेलाको क्रममा भने तपाईँहरूको माझमा म मिठो गीत राख्छु गीत सँगसँगै छोरी व्यावसायिक विश्राम लगतै फेरि तपाईँहरूको माझमा आउनेछु के श्री लिम्बुको आवाजमा के हरसिंह लिम्बुको आवाजमा रहेको छ सरर भन्ने यति बेलाको म सिकाउनुहोस् यो मिठो गीत अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु छोरी व्यावसायिक विश्राम पछि तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
14: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
14: पुराना गरगहनासँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
16: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
11: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706076, मोबाइल 98560262676।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
19: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर, मिठो गीतसँगै ठुलो व्यावसायिक विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ। फेरि पनि कार्यक्रम हेलो शुक्ला गण्डकीमा अहिले तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र हाम्रो इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज भने बिहिबारको बसाइमा छौं, अन्ताक्षरी खेल्ने दिन रहेको छ। हाम्रो दिदीले कबाट पालो छोडेर जानुभएको छ, तपाईँहरू आउन सक्नुहुन्छ कबाट सुमधुर गीतहरू गुनगुनाउनको लागि, अन्ताक्षरी खेल्नको लागि। र बाहिर पानी परिराखेको छ, हाम्रोतिर तपाईँहरूको पनि पानी परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ। के गर्दै हुनुहुन्छ? खाना त पके पनि खाइसक्नु भयो होला, किनभने 11:37 होइन 37 भइसकेको छ, 12 बज्न लागिसकेको छ। कतिपय साथीहरू चाहिँ खाना खाने तर्फमा हुनुहुन्छ भने कतिपय साथीले खाइसक्नु भएको छ, र कतिपय साथीहरू चाहिँ अब 12 बजेपछि खानु पर्ला भनेर पनि बसिराख्नु भएको छ। ल, काम गरेर आउनु हुने बिहानको काम गरेर आउने हुने साथीहरू चाहिँ होइन जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोस्। र कतिपय साथीको त खाजा खाने बेला पनि हुनाइसक्यो होइन, 1 बजीतिर खाजा खानुहुन्छ नि त। अफिसतिर काम गर्ने साथीहरू होइन, विद्यालयतिर काम गर्ने साथीहरू 1 बजीतिर खाजा खाने समय हुन्छ। त्यही भएर पनि आएर जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु। समय यस्तै छ, यतिखेरको होइन उत्तर चढावहरू आइराखेका छन्। सुख दुःख जिन्दगीको पाठो नै हो, कहिले रुने कहिले हाँस्ने है, तर भन्दा पनि एकदमै दुःख लाग्ने छ नि त यतिखेरको यो महिना भनेको होइन 10 गतेको यो बाढीले गर्दाखेरि अलिकति माहौल छ, अलिकति नरमाइलो नरमाइलो जस्तो छ। त्यही भएर पनि र यति बेलाको क्रम भने म तपाईँहरूको माझमा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु। तपाईँहरू फोन गर्दै गर्नु होला 9842 0 9 0 6 6611 को माध्यमबाट तपाईँ जोडिन सक्नुहुनेछ। मायालु तिमी कता छौ भने मिठो गीत सुनाउ, धेरै भएन सुनेको है, अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: हजुर, माया लु तिमी कता छौ, यो मिठो गीत मन तपाईँको माझमा खिसके, पक्कै पनि मन परे होला भन्ने विश्वास रहेको छ। आउँदै गर्नुहोस् कार्यक्रममा, सहभागिता चलाउन सक्नुहुन्छ यदि सुन्दै हुनुहुन्छ भने, नत्र भने चाहिँ आनन्द दिनुहोला सुनेर चाहिँ है। फोन आएको छैन आज, हाम्रो साथीहरूको अलिकति कम सहभागिता छ सताको तुलनामा है, आउन सक्नुहुनेछ। पक्कै पनि पानी परेको छ, आफ्नो आफ्नै केमा व्यस्त हुनुहुन्छ होला, सरसामानहरू स्याहार्ने कामले दिनबाट होइन, बर्खाको समयमा यस्तै अनि कामहरू गाउँघरको भइरहेको छ है। र कतै कतै यात्रा पनि गर्दै हुनुहुन्छ होला, फेरि समय यस्तै छ, हिँडिराख्नु पर्ने, दौड़धुप गरिराख्नु पर्ने माहौल पनि रहेको छ। त्यही भएर पनि यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई म कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु मिल्लर वाटर भन्ने रहेको छ। यो गीत सुनौ, यो गीतपछि फेरि आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।
1: छिटो मर्न आइज भनेको, कसले देखेको छ र यहाँ?
2: हामीले देखा छ।

हजुर मिलन वाटर भन्ने मधुर गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको फोन सँगसँगै यिनै मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदा देउने अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जुनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेलो मोबाइल बसलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। अरू सुदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्राम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद छ। आज हामीलाई फोन गर्नुभएको थियो रोशी कालम सालजी वानटाङ खोलादेखि, नरेन्द्र हिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, रतन म्यारी हुनुहुन्थ्यो पुलचोकदेखि। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा तपाईँको माझमा छमछमी नाचौन भनिरहेको छ त्यसको गीत उयो चाहिँ रेखा शाहको आवाजमा रहेको छ। मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाइबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँहरूको बाँकी रहेको समयहरू दिनहरू भन्ने सुखद बितोस् भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। नमस्कार, बाई बाई।

0: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847261268
6: 9856602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856633384 र 9856067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
12: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
15: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
16: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9847-78-022।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउँ न है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
14: मोबाइल 9860055770।
20: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
21: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। आज रसुवा र नुवाकोट सहित 50 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशुली नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा सभा, धनकुटा, भोजपुर, सोलोखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङजा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा, छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढ़ीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ़ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ। बाढ़ीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्य उपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिमपौडीको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न शुरू लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082562601 98578 35990 98578 31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशनले एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ 9 विषयमा रहेको छ। त्यहाँको साईबाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 9 विषयको श्रीराम

रहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो पन्छाउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नु भएको छ। म्यानहट्टनमा रहेको संघीय अदालतमा हिजो दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्य।

0: रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
2: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98416568।
5: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
6: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
6: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
6: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
7: मेरिया मैने, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको अस्तिम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
10: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्लागण्डकी एफएमको पारिपट्टी मोबाइल नम्बर 98560309 र 97065020209
11: TVS साथ छ हाम्रो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
4: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको भाद्र 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा भाद्र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित दुई पद पनि सर्वसम्मत भएकाले यही भाद्र 19 गते शुक्रबारका दिन हुने भनिएको मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 9560231128 र 9462614726।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
6: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
6: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
6: मोबाइल नम्बर 9827109066 र 9460945340।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
9: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
10: कुटी हाँस्नु पनि हो, यस्तरी पङ्खा चलिरहेको देखिनु पनि हो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 5 87।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: yes. यमा
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 0 65 20 209।
17: TVS को साथ था हमरो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
6: एस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु। फोन 0658 414 377, मोबाइल 98 560 44 343।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
8: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै

0: अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
1: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
3: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625776676, मोबाइल 9856062676।
7: दुलेगौंडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौंडा भेटेनरी सेन्टर, दुलेगौंडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745780।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, AC रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: होइन हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0865709604, मोबाइल नम्बर 9847061268,
9: 9857602068।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638811।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007078।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065220209
15: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9850508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9850602630
8: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन

0: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
8: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
7: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
8: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
7: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
8: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
7: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
8: टिम दर्ता शुल्क 500 रुपियाँ।
7: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
8: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
7: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
7: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841149304 र 9842626743।

0: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, धुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 12 र 14 गते सम्पन्न 4th साधारण सभा तथा 2nd अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा 12 र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित 2 पद पनि सर्वसम्मत भएकाले यही 12 र 19 गते शुक्रबारका दिन हुने भनिएको। मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति।
9: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765705704, मोबाइल नम्बर 98460 61268
9: 98560 60268।
0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ।
13: खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
14: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
14: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
13: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
14: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
13: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
14: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
13: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
14: टिम दर्ता शुल्क 500 रुपियाँ।
13: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बिपी चोक।
14: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
13: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
14: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
13: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनी चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 96.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
5: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412100410160 र 9847078022
7: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
7: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
4: मोबाइल 9856005577
9: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 12 र 14 गते सम्पन्न 14 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा 12 र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित 2 पनि सर्वसम्मत भएकाले यही 12 र 19 गते शुक्रबारका दिन हुने भनिएको मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि सूचना प्रसारण गरिएको छ संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 3 बज्यो।
5: Wherever you are,

0: संसदीय समितिको निर्देशन, कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू, प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता, विपद व्यवस्थापन र पूर्वाधार पुनर्निर्माण बारे सुझाव पेश गरेको घिसिङको भनाई, संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी, सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल, र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई। नेपाल खबरमा अब पूरा खबर। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरण अनुसार 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9 औं दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटर प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा पुवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवै तर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोली समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्स्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यानकर्षण गराउनुभयो। भयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service.
5: मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ। बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो। प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो। अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन्। बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो। पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्। अब विदेशको खबर। संयुक्त

व्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनका महासचिव सेलेक्स्ट्रेस साउलोले एलनिनोले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन्। यही सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची नायोगामा हुने 20 संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5-तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन्। श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन्। जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन्। यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन्। यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन। यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन, अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन्। चारवञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: मेरी आमै नि कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239,
4: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त शुद्ध ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9856043952 र 9806656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी

0: मिसन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
2: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
3: टिभीएस साथ छ हाम्रो।
4: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाऊ त
2: टीचर
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टीचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9560623128 र 9462614726
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26-617 र 98161-38981।
11: चलिरहेको देखिनु पनि,
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।

0: connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक चार

0: शुक्लागंधकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
13: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
17: TVS साथ छ हाम्रो।
18: शुक्ला गण्डकी FM 97.6।

0: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565935921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
8: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560-20630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 98560043952 र 98066656586।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 98463-23811।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जयन्ती शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो। आज बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जयन्ती शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। यसैगरी सरकारले रसुवाबारीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ। बारीबाट ज्यान गुमाएकाहरूको 13 दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने निर्णय मन्त्रीपरिषदले गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। बारीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको जनाइएको छ। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र अवरोध पछ्याउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली करिब 10 मिटरभित्र प्रवेश गरेको छ। इन्जिनियर श्रीराम नेपालीका अनुसार एक्साभेटरको सहायताले ब्लास्ट गरिएका ढुङ्गा तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि उद्धार टोली अहिले सुरुङको भूइ तहको नजिक पुगिसकेको खबर छ। सुस्थामा नेपाल भारत बीच सिमानाको रूपमा मानिँदै आएको रूखलाई बाढ़ीले बगाएको छ। भोटेकोशीमा आएको बाढ़ीपछि निरन्तर तीव्र रूपमा कटान गर्दै नारायणको बाढ़ीले बुधबार राति सीमा स्तम्भको रूपमा मानिँदै आएको सिमलको रूख पनि कटान गरेर बगाएको जनाइएको छ। भारतसँग सीमा जोडिएको सुस्ताको पूर्व र दक्षिणतर्फको 24 किलोमिटर क्षेत्रमा सीमाना छुट्याउने स्थायी कुनै स्तम्भ वा पिलर छैन। भारत र नेपालको सुरक्षा निकायले पूर्व उत्तरतर्फ रहेको सिमलको रूखलाई अनौपचारिक रूपमै भए पनि सीमा स्तम्भको रूपमा मान्दै आएका थिए। त्यस्तै दक्षिणतर्फ सानो बाटोलाई सिमाना मानिएको छ। सुस्तालाई पूर्व उत्तर र पश्चिमतर्फ नारायणी नदीले घेरेको छ भने पूर्व र दक्षिणतर्फको सिमाना भारतको बिहारसँग जोडिएको छ। यही भौगोलिक अवस्थाले सुस्ताको भूमि नारायणीको कटान डुबान र भारतीयको अतिक्रमणको चपेटामा परिरहेको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा नवलपुरबाट 20 जना मान्छे बेपत्ता भएका छन्। मध्यविन्दु नगरपालिका 13, कासोतीका 3, विनय त्रिवेणीका 3 तथा गैंडाकोट र देवचुली नगरपालिकाको 1-1 जना बेपत्ताको सूचीमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कासोती 6 का नारायण गैरे भने सकुशल सम्पर्कमा आउनुभएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मध्यविन्दु 1 का हेमबहादुर चौधरी, भूषणबहादुर थारू र कालीराम महतो थारू बेपत्ता हुनुहुन्छ। त्यस्तै मध्यविन्दु 5 का हेमबहादुर चौधरी, जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, उमेश महतो, एकदेव महतो, नुम नारायण महतो, केशव प्रसाद महतो र तेजबहादुर थारू बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो। रसुवा हुँदै आएको बाढ़ी कारण त्रिशुली नदीमा बगेका मानिसका शव तथा शरीरको अंक गोर्खाको विभिन्न स्थानमा फेला परेका छन्। आज दिउँसो 1 बजेसम्म त्रिशुली नदीको किनारमा 72 वटा शव तथा मानव शरीरको अंक फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्याय उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठले भन्नुभयो, हालसम्म फेला परेका 72 वटा शवहरू मध्ये 59 वटा शवको व्यवस्थापन प्रदेश अस्पताल गोर्खामा 7 तथा पहिचान भएका 4 वटा शव परिवारलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो। बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र जनप्रतिनिधिको टोलीले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकाका त्रिशुली किनारमा शव व्यवस्थापन खटिएको गोर्खाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20 लाख रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते बुधबार गएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि समाजले 20 लाख आर्थिक सहयोग गरेको हो। आर्थिक सहयोग संकलनमा एनसीसी जापानले 4,29,000, अमेरिकाले 4,28,000, कतारले 2,70,000, बेल्जियमले 1,50,000, साउदी अरब, फ्रान्स र बहराइनले 1-1 लाख सहयोग गरेको संस्थाका अध्यक्ष मीनबहादुर छेत्रीले जानकारी दिनुभयो। संस्थामा आबद्ध दक्षिण कोरिया, युएई र अस्ट्रेलिया समुदायले पहिले नै लाखौं रूपियाँ सहयोग गरिसकेका छन् भने कुवेत, नेदरल्याण्ड, स्पेन, पोर्चुगल र बेलायतले समेत देश दुखेको बेलामा आर्थिक सहयोग गरिसकेको महासचिव ओम प्रकाश पोखरेलले बताउनुभयो। संस्थाका कोषाध्यक्ष चिरञ्जीवी ढकालका अनुसार संस्थागत सहयोग स्वरूप रमेश श्रेष्ठले 1,00,000, अन्तर्राष्ट्रिय समन्वय समितिले 63,000, नारायण शर्माले 50,000, हेमन्त राणाबाट संस्थाका अध्यक्ष क्षेत्रले 25,000, क्रुसिया डेभिड गुरूङ र कमल नेपालीले 20,000 सहयोग गर्नुभएको छ। नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न ध्यान आकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यान आकर्षण गराउनु भएको हो। विज्ञप्ति अनुसार 2081 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको सातबुधे सहमतिका आधारमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साल 17 गते नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। तथापि 2083 भदौ 10 गते एमाले सरकारबाट बाहिरिएको थियो। एमाले सरकारलाई दिएको समर्थन समेत नेपालको संविधानको धारा 188 को उपधारा 2 बमोजिम फिर्ता लिएको त्रिपाठीले जनाउनुभयो। यसरी सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। एमाले संविधानको धारा 188 को उपधारा 2 मा स्पष्ट व्यवस्था रहेको भन्दै सुई अनुसार विश्वासको मत लिन जोड़ दिएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड

0: ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमनी चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850700778।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
2: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9840-78-022।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
7: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु है। र आजको श्रृंखला रहेको छ बारको श्रृंखला भाकाहरू राख्ने दिन चाहिँ रहेको छ। विशेष गरेर आजको श्रृंखलामा रहेर तपाईँको लागि मैले भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राख्नेछु। तिनै भाका सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ दिन सक्नुहुन्छ। अब समय त छ साँझको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नै। कामको व्यस्तताको बावजूद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। अब समय त छ हेर्नु साँझको है, पक्कै पनि आफ्नो काम व्यस्तता सक्नुभयो होला होइन। अब कतिपय घरधन्दा धेरै लागिरहनु भएको छ होला। अब जे जस्तो अवस्थामा भए पनि स्वास्थ्यको ख्याल धेरै भन्दा धेरै चाहिँ राख्नुहोला है त। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले र यो चाहिँ रहेको छ खैरी निटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो चाहिँ रहेको छ खैरी निटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर सेवा सुविधा चाहिँ लिनुहोला, सेवा गर्ने मौका चाहिँ अवश्य पनि दिनुहोला है। र कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि एनी माया बोलको वसन्त थापा, त्यस्तै गरी देवी घरतीको आवाजमा सजिएको यो गीत यति बेला भने स्वीकार्नु छैन।

हजुर श्रोता मित्र, यति बेला भने बसन्त थापा त्यसै गरी देवी घरती मगरको आवाजमा रहेको लय बसन्त थापा अनि शब्द राजेन्द्र थापाको रहेको यो भाका यहाँहरूको माझमा मैले राखिसके। यति बेला भने ढिला नगरिकन फेरि अर्को भाकालाई चाहिँ कार्यक्रममा राख्छु। मै थपौला सही बोलको गीत यति बेला स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सुदीप अधिकारी त्यस्तै गरी रचना रिमालका वाचमा सजिएको लय नवराज तिमिल सिन्हाको अनि शब्द चाहिँ नवराज तिमिल सिन्हाकै रहेको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि हङकङको चिनो बोलको मौसम गुरूङ त्यस्तै गरी देवीघरती मगरका आवाजमा सजिएको यो मौलिक भाकालाई चाहिँ म कार्यक्रममा राख्छु। भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरिया नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी, म पनि अब नाटिकेटो भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656702525, मोबाइल 9856603378, 9841656658।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
10: टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
11: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मिठा मिठा भाकाहरू पनि राखिराखेको छु, पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। विशेष गरेर अब कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ तपाईँलाई अब मनोरञ्जन प्रदान गर्ने नै हो भन्नु पर्यो होइन। सँगसँगै अब जानकारीहरू त राखिन्छ नै। आजको श्रृंखलामा चाहिँ तपाईँको लागि मैले मिठा मिठा भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ होला भन्ने त आशा छँदै नै छ। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ चाहिँ दिनुहोला। हामी उपस्थित हुने गर्छौं हप्ताको पाँच दिन, आइतबारदेखि बिहिबारको श्रृंखलासम्म चाहिँ तपाईँको माझमा उपस्थित हुने गर्दछु। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसारी पसलले, र यो चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि। त्यहाँ गएर पनि तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। त्यहाँ जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि किन मिल्दैन र बोलको गणेश अधिकारी, त्यस्तै गरी देवी घरती मगरको आवाजमा सजिएको अनि लय र शब्द गणेश अधिकारीको रहेको यो भाका चाहिँ स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भन्ने तपाईँ सम्पूर्णको लागि किन मिल्दैन र बोलको यो गीत मैले राखिसके र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नेभाका राख्दा राख्दै अब भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ तपाईँलाई कस्तो लाग्यो त, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसाथी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा छैन र माया बोलको प्रकाश दूतराज त्यसै गरी मेलिना राईको आवाजमा सजिएको यो भाग राख्दै आजको यस श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाई पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर्मनको आवाज। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्लागंध की एफएम 97.6
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन प्रवक्ता समितिको भाद्र 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा भाद्र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित दुई पद पनि सर्वसम्मत भएकाले यही भाद्र 19 गते शुक्रबारका दिन हुने भनिएको मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन प्रवक्ता समिति
3: शुक्लगण्डकी टाइम चेक
4: यति बेला साँझको ठिक 6 बज्यो।
5: यस गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
5: सम्पर्क विहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
7: आफ्नो तर्फबाट एक्लै जुट्नु र 3 सरकार मिलेर जुट्नुमा केही सकारात्मक हुने थियो।
8: तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ। सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन।
6: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
5: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
6: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
9: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
10: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम सूचित गरिन्छ।
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
10: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
10: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
11: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी
0: क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333 4-93-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा देशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सि 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ। यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ। बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराइने भएको छ। सरकारले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10 लाख रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ।
6: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्कविहीन रहेका प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्।
5: यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
6: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा आएको बाढ़ीमा परिसम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। राष्ट्रपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्ध रत्न महर्जनले चाड़पर्व नजिकिएकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
5: रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास गरे काठमाण्डुमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरूङ क्षेत्रमा रहेका झण्डै 1,400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यस क्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भेटेपछि बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
6: स्वतन्त्र पार्टी राष्ट्रपालले भोटेपछि बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भयो को प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रको अवस्थाबारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
17: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
18: पैसामा छ शक्ति, पैसामा छ सहारा।
17: धोती, पटुका र इजा

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीको तेह्रौं दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय, नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विधा, भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो, सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण, केरूङमा रहेका 1400 नेपाली सुरक्षित, परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ, राष्ट्रपाले राहत वितरण छुट्टै संयन्त्र नबनाउने, सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ़दो छ। सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ र प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन्। रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयंसेवामा खटिनु भएकी उपासना अधिकारी त्यहाँको अवस्था जानकारी दिँदै
2: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन। अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन, यहाँ चाहिँ मान्छेले खानै पाएको छैन, यहाँ चाहिँ लुगा छैन, हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन, त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ। सरकारले 100% दिएर गरेको छ, प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो इफोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न।
3: वडाले हामीले आफैले गर्न सक्दैनौँ, हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ, पालिकाले चाहिँ हामीले सँगसँगै चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ। अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन, ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो?
2: पालिका आफै पीड़ित हुन्छ यो समयमा, पालिकासँग कति साधन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनुहुन्छ संघीय सरकारको, उहाँहरूले चाहिँ कोअर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो, त्यो राहतलाई चाहिँ विदुरबाट माथि जान पनि दिएन भन्दै कति फोनहरू आइरहेको थियो क्या। प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या अरे हामीले रोकेको छैनौ भनेर, तर रोकेको थियो, जान दिएको थिएन। जो जो प्रभावित हो पीड़ित हो उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन।
3: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले?
2: 5-7 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन्, उनीहरू भोक लाग्यो भने रुन्छन्, खान देऊ भन्छन्, उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन। तर जुन टिनेजमा भएका त्योभन्दा ठुला बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ क्या, बाबुआमा नहुनुको पीड़ा उनीहरूले बुझ्छन्। अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ, हामीलाई कसले पढाउँछ, कसले खान दिन्छ, हामीलाई कसले बस्न दिन्छ, हाम्रो हेरचाह कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ कि हामी तिमीसँग छौ, सरकारले तिमीहरूको ध्यान राख्छ, तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन कि, जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा।
1: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सातकोटा जानकारी दिँदै,
4: आफ्नो तर्फबाट एक्लै जुट्नु र तीनटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो, जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ। र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरुपयोग गरे जस्तो लाग्छ। एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ, अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि, अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने।
3: पीड़ितहरूको अवस्था अहिले के छ, उहाँहरूले चाहिँ के गरिरहनु भएको छ, पीड़ितहरूसँग पनि तपाईँहरूले कुराकानी गर्नु भएको छ होला पक्कै पनि?
4: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीड़ित एकैजना हुनुहुन्छ होला, उहाँ कम पीड़ित हो, राहत एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि विदुर बटार बजार जुन भएको ठाउँ। तर पारिपट्टि गल्छी क्रस भएर जाँदाखेरि छत्रे खोला देवीघाट मूलथला बुहुनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ। जो हाम्रो घटना घटेको दिनदेखि खटिराख्नु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा चिया बिस्कुटमा गुजारा गर्नु परेको छ, बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन।
3: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
4: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ र राहत भनेको त्यो चाउचाउ बिस्कुट जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला, दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ, त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनेलाई ढिलाइ भइसकेको छ।
0: फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेका पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकार

0: निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
1: भटुकुसे बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरूङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो,
4: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुधे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदायलाई अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना, संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
5: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स, जलविद्युत, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँग कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब करोड़को कारोबार भएकोमा आज 346 कम्पनीको 1.21 करोड़ कित्ता शेयर 3.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
4: अब विदेशको खबर, संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMOले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धत बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहरइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: र 6 टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी20 फर्मेटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14-28 मुम्बई र बडोदराको रंगशालामा संचालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी20 वरियताका शीर्ष 6 रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
4: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
5: खोजी र उद्धारसँगै पूर्वाधारको निर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क संचालनका लागि रूख कटान शुरू।
4: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
5: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
5: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
5: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
6: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
7: TVS को साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: Yamaha।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157।
2: तपाईँ सुन्दै हुनुहुन्छ।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला साँझको ठीक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेन्ज नेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, जेएनजी दिवसमा सार्वजनिक विदा, बाढ़ी प्रभावित व्यवसायलाई सरकारको राहत, कर्जा र करमा सहुलियतदेखि भन्सार छुटसम्म, तीनतर्फ फँसेका 114 जना नेपाली नागरिक तातो पानी नाकाङ्दै नेपाल भित्रिए, मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन एमालेको ध्यान आकर्षण, शुक्लागण्डकीका डेयरी उद्योगमा अनुगमन, दूधमा मिसावट भेटिएन, गाछे पानीमा रहेका आइसक्रिम उद्योगलाई 10,000 जरिवाना, संयुक्त राष्ट्रसंघद्वारा अत्यन्तै शक्तिशाली एल निनोको चेतावनी र एनएसजेए पल्सर वर्ष महिला खेलाड़ीमा एरिकाको ह्याट्रिक। सरकारले आगामी भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो वर्ष 23 र 24 गते भएको जेएनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय भएको हो। आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जेएनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय भएको छ। यसैगरी सरकारले रसुवा बाढ़ीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ। बाढ़ीबाट ज्यान गुमाएकाहरूको 13 दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने निर्णय मन्त्री परिषदले गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। बाढ़ीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको हो। त्रिशुली भुटेकोशी बाढ़ीबाट प्रभावित व्यवसायलाई राहत दिन सरकारले व्यवसाय पुनरूत्थान योजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्री परिषद बैठकले प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, करछूट, कर्जा तथा ब्याजमा सहुलियत र बीमा दावी भुक्तानीमा सुविधा दिने निर्णय गरेको हो। अर्थ मन्त्रालयका अनुसार बाढ़ी प्रभावित ऋणीलाई एक वर्षसम्म बैंकको आधा दरमा 0.5% बिन्दु प्रिमियम वा हाल कायम प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। त्यस्तै बाढ़ीका कारण क्षति भएका व्यावसायिक सवारी, ढुवानीका साधन, मेसिन तथा उपकरण पुनः खरिद गर्न चाहेमा बैंक मार्फत कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ। नुवाकोट स्थित त्रिशुली 3A जलविद्युत आयोजनाका सुरुङ केबल डक्ट टनेलको मुख खुलाउने काम जारी छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि त्यहाँ मानिसहरू फँसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिकारी 93 जनाको टोली 5 एक्सावेटर, कम्प्रेसर र ब्रेकर सहित खोजी तथा उद्धारमा जुटिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो भत्किएका फलाम सहितका संरचना तथा ठूलठूला ढुंगाहरू डेब्रिस रहेका छन्। रात दिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट 3 फिट जति सुरुङको मुख खुलाइएको छ। यससँगै उद्धार टोली त्यसभित्र 15 देखि 20 मिटर परसम्म पुगिसकेको छ भने एक्सकाभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप 7 वटा बोल्डर, ठूला ढुंगा ब्लास्टिङका लागि तयारी भएको छ। यो सुरुङ 170 मिटर जति लम्बाई छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिनेछ। रसुवाको भोटेपछि बाढ़ीका कारण चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक केरूङ क्षेत्रबाट बिहिबार तातोपानी नगाउँदै नेपाल भित्रिएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिसेनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पछिले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीले जिम्मा लगाएको हो। चिनिया प्रतिनिधिले विभिन्न जिल्लाका 114 जना नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनु भएको छ। उहाँले भन्नुभयो, चिनिया पछिले राहदानी नम्बर समेतको विवरणसहित प्रभावितहरूलाई नेपाल पठाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पछिले तातो पन्नाका हुँदै नेपाल पठाएको हो। उहाँका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली बिहार तातो पानी नाका हुँदै नेपाल भित्रेका हुन्। अहिले तातो पानी भन्सार बन्द रहे पनि पर्यटक आउजाको लागि भने नाका खुल्ला छ। राष्ट्रपाले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार राहत वितरणमा छुट्टी संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकदर प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्नेबारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिएका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी बाग्लीले ब्रिफिङ समेत गर्नुभएको थियो। सांसदहरूले भोटेकोशी त्रिशुली नदीमा विपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने अधिकांश सांसदहरूले बाढ़ीबाट ज्यान गुमाएका प्रति श्रद्धांजलि शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनीहरूले घरबार विहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी उद्धार राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुख मार्फत सरकारसँग आग्रह गरे। सांसद गुरूप्रसाद बराल, सिर्जना श्रेष्ठ, ऐनबहादुर मोहर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, यशोदा कुमारी अर्याल, रेखा कुमारी यादव, हरिना देवी कामे, मनमाया विश्वकर्मा, सन्दीप राणा, प्रेमबहादुर बैक, यज्ञबहादुर बोगटी, कृष्णहरि बुढाथोकी र बासुमाया तामाङले भोटेकोशी बाढ़ीबाट बेपत्ता भएकाको खोजी तीव्र बनाउन आग्रह गर्नुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
16: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
17: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
17: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459120 र 98162556187।
18: सुन्दर अटो

0: छ पत्ता लगाउने आठको दमको स्विस स्टिलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् स्विस स्टिल टिएनटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आउँदैन मलाई त
2: किन आमा के भएर
1: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी
2: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
1: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
2: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भव
1: मोबाइल 9856043952 र 9806656586
3: हजुर दान गरौं
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
6: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 12-14 गते सम्पन्न 14 साधारण सभा तथा 2 अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा 12-17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित 2 पद पनि सर्वसम्मत भएकाले यही 12-19 गते शुक्रबारका दिन हुने भनिएको मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
8: भोटेको चिमदीमा आएको बाढ़ी कारण त्रिशुली माथिका विभिन्न पुलमा क्षति पुगेको थियो पुलसँगै सड़क पनि अवरूद्ध हुन पुगेको थियो सड़क अवरूद्ध भएपछि यातायात सञ्चालन गर्न 4 वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ रसवारा धादिङ समेत हेर्ने सड़क डिभिजन नुवाकोटले बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क निर्माण मरमत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार पृथ्वी राजमार्गबाट धादिङ बेसी जोड्ने 15 किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ मास्टरबाट त्रिशुली पुल पार गर्दै केवरिनी टार बेलिन टार आदम टार पिपल टार गजुरी टार नेपाल टार र पर्यटन टार हुँदै धादिङ बेसी पुग्ने यो मार्गले धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई सेवा दिनेछ त्यस्तै त्रिशुली नदी पारीको भूभागलाई यातायात सञ्चालसँग जोड्न 40 किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ त्रिशुली पुल पारीबाट नदीको दायाँ किनार हुँदै कल्लेरी टार कोशी खोला पिमलटार दर्शनटार छत्रे खोला गौरीबेसी हुँदै त्रिशुली बजार र किसपाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालनमा ल्याइएको बताइएको छ नुवाकोटको देवीघाट स्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा 35 किलोमिटरको वैकल्पिक सड़क समेत सञ्चालनमा ल्याइएको छ रसवा हुँदै आएको बाढ़ीका कारण त्रिशुली नदीमा बगेका मानिसको शव तथा शरीरका अंग गोर्खाको विभिन्न स्थानमा फेला परेका छन् आज दिउँसो 1 बजेसम्म त्रिशुली नदीको किनारमा 72 शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो नवलपुरबाट 20 मान्छे बेपत्ता भएका छन् मध्यविन्दु नगरपालिका 13 काउसुतीका 3 विनयी त्रिवेणीका 3 तथा

0: भैंडाकोट र देवचुली नगरपालिकाको एक एकजना बेपत्ताको सूचीमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20 लाख रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटीकोशीमा भदौ 20 गते बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाको लागि समाजले 20 लाख रूपियाँ आर्थिक सहयोग गरेको हो। आहतमा राहत सहकारीमा सहकारी भन्ने मूल नाराका साथ पोखरा कमरसिंह चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 3,52,100 रूपियाँ सहयोग गरेको छ। रसुवाको भट्टीकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि सो रकम प्रदान गरिएको सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभयो। नेपाली कांग्रेस विमातका नगर सभापति अरविन्द श्रेष्ठले रसुवा बाढ़ी पीड़ितका लागि 1,50,780 रूपियाँ सहयोग गर्नुभएको छ। श्रेष्ठले आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारलाई सहयोग रकमको भौचर हस्तान्तरण गर्नुभयो। श्रेष्ठले आफ्ना दाजुभाइ दिदीबहिनी लगायत परिवारका सदस्यहरू मिलेर रकम संकलन गरी सहयोग गरेको उल्लेख गर्नुभयो। हिमाली गण्डकी प्रदेशसभा संसद दलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। हिमालयले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मत लिनका लागि प्रस्ताव राख्न ध्यानाकर्षण गराएको हो। हिमाली गण्डकी संसदीय दलको निर्णयअनुसार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराउनु भएको छ। विज्ञप्ति अनुसार 81 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा भएको 7 बुधी सहमतिका आधारमा कांग्रेस प्रदेशसभा संसद दलका नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। त्यो सहमति पश्चात 81 साउन 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। तथापि 83 भदौ 10 गते एमाले सरकारबाट बाहिरिएको थियो। शुक्लागण्डकी नगरपालिकामा रहेका विभिन्न डेयरी उद्योगमा आज अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र शुक्लागण्डकी नगरपालिकाले दुग्धजन्य पदार्थको अनुगमन गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्यले समग्रमा परीक्षणका क्रममा दूधमा मिसावट नभेटिएको जानकारी दिनुभयो। उहाँले सरसफाई र चिसानको मात्रामा भने समस्या रहेको उल्लेख गर्नुभयो। साथै अनुगमनकै क्रममा दर्ता बिना सञ्चालित शुक्लागण्डी 4 गाछेपानीमा रहेको एक आइसक्रिम उद्योगलाई 10,000 जरिवाना गरिएको छ। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठनले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 76 वर्ष यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहने देखाएको छ। एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरूङले पल्सर स्पोर्ट्स अवार्डमा पुनः वर्षको उत्कृष्ट महिला खेलाड़ीको उपाधि जित्नु भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा आज काठमाडौँमा सम्पन्न एनएसजेए पल्सर स्पोर्ट्स अवार्डमा एरिकाले वर्ष महिला खेलाड़ीको उपाधि जित्नु भएको हो। उहाँले लगातार तेस्रो पटक पल्सर स्पोर्ट्स अवार्ड जित्नुभयो। उक्त विधामा कराटेकै सानुमाया थिङ र सबिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोष श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी प्रतिस्पर्धामा हुनुहुन्थ्यो। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने भएका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
4: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
4: फोन गर्नुहोस् 0635905511
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र
4: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र
3: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
4: टिम दर्ता शुल्क 500 रुपियाँ
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी चार दोले गौडा बेपी चोक
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
3: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462026743।

0: ओइ वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98562938 र 98028222938।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: मोबाइल 98560055770।

0: सूचना कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको भाद्र 14 गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा नयाँ कार्य समिति गठनका लागि निर्वाचन कार्यक्रम सञ्चालन हुँदा सर्वसम्मत भएका अध्यक्ष र सचिव पदमा भाद्र 17 गते निर्वाचन सहजकर्ताहरू समेतको बैठकमा सहजकर्ताहरूको सहजीकरणमा उल्लेखित दुई पद पनि सर्वसम्मत भएकाले यही भाद्र 19 गते शुक्रबारका दिन हुने भनिएको मतदान कार्य नहुने भएकाले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। संयोजक निर्वाचन मण्डल कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
9: TVS साथ छ हाम्रो।
10: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल 98560-44343।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ जाइ करैल अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलै के पहिनी होक्तु यसके फेरै के पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो होक्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरिनीटार।
0: ज्यू, म मार्टिना कुमार। मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानका निमूल नाटकका साथ मै पनि बोलेनु मर आफ्नै मातृभाषा कार्यक्रम लिएर आज पनि मै आइसक्क बाटो। यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz पर्सन होला। रेडियो ध्वनि तरंगसित शुक्ला गण्डक FM.com हाम्रो पात्र र नेपाल पात्र एप्समा गएर पनि हाम्रो के विश्वभरमै सुनि सकेला। सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 र शुक्ला गण्डकी लेखलाका युट्युब च्यानलमा पनि तोरैले आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम सुनि सकैला। र यो कार्यक्रमकै मकै सामान्यकारबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको समयजकबाट विष्णु शेष्यू र यो कार्यक्रमकै मकै समयजक गर्ने दुवैजनाकैमै मस्ती मस्ती बास गराइनु र मकै यो कार्यक्रम आजको यो श्रृंखला पनि तोरैले शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिएला कनी आशा अपेक्षा गरबाट। र आजको यो श्रृंखलामा कनी मै गत हप्ता तोरेके हाम्रो कुमार समुदायको सात थरीको बारेमा जानकारी दिनु कनी मै आजको श्रृंखलामा कनी मै तोरेके 12 थरी कुमार समुदायको जानकारी दिते बाटौं। मकै तोरे सुनेर साथ दिला कनी आशा अपेक्षा गरेर बाटौं। र यो कार्यक्रमकै सुनेर साथ दिने सम्पूर्णकै मस्ती मस्ती बास गरेन र सुनेर साथ दिए पनि एकदमै हार्दिक अनुरोध गरेन। यो 12 थरी कुमारहरूको विषयमा आज जानकारी दिने क्रममा पहिलो नम्बरबाटै टिकुल तारेक अनि टिकुल तारेक कलका यो आफन थरको उत्पत्ति विशेष कलकी पनि नहाई र उनीहरू कलका गोर्खा जिल्लाको मनकामनामाथि अहिलेको र पिपलटारबाट चितवन अहिलेको र आएर बसोबास कर्लको बाटै पिपलटार भई आएर उनीहरूले आफन टिकुल तारे कलकको हो कनी कुरा यो जुन भरतपुरमा आएर बसोबासबाट उहाँ भरतपुरीहरूको यो एकदम मान्यताबाटै र यिनीहरूको यो टिकुले तारे गर्ने कलक उनीहरूको आफ्नो गोत्र कलक प्रबन्धनमा राजपूत हो कि उनीहरूको आफ्नो छुट्टी यो राजपूतै कनी जुन अहिले हाम्रो कुमारहरूको पछाडिको राजपूतै लेखेर नि तिनीहरूको टिकुल तारे 12 थरी कुमार मध्येको एक थर हो कि त्यस्तै गरी अर्को गोर्खाली अनि गोर्खाली कलक यो कलक यिनीहरू कलक गोर्खाको 11 किलो भई को 11 किलोको छापा गाउँबाटै अहिलेको कि उनीहरूको कलका गोर्खामा छावालीको नामले नाप्रसित चिनैला चितवनमा पनि गोर्खाबाट अहिलेको पहिलोकाले गोर्खालीकै पाएला र त्यस्तै गरेर गौरीगंजमा पनि भैरक हुनाले अनि गोर्खाली कुमारहरूकै चोरकाटी बेनी खोला कर अनि गोर्खाबाट अहिलेको कुरा के भरतपुरमा गौरीगंज कैल जुन भरतपुरमा बस्नेहरूकै बसोबास कर्लाको मान्छेहरू जुन गोर्खाबाट आबाट उनीहरूको सबै के गोर्खाली कर चिनाएर भरतपुरहरूले कनी उनीहरूको गोत्र गरेको चन्द्रकोटी हो कि उनीहरू पृथ्वीनारायण शाहको नजिकको परिवार मानेला टिक भएर मेगौलीमा बसोबास गर्ने मेगौली जस्तै चितवनको मेगौलीमा बसेर अनि भुयरमा गोर्खाली के नै पूजा आजा गर्ने चलनबाटै अनि उनीहरूको मुख्य देवता उनीहरूको मुख्य देवता मानेला उनीहरूको पूजा गर्नेमा गाउँ सुख होला यो पूजा गर्ने गाउँ सुख शान्ति रोग दिक्कोला को अन्त्य होला कनी मानेला र जनविश्वासबाट उनीहरूप्रतिको सबै गाउँलेहरूले हालसम्म कलका गोर्खालीहरूकै भुयरको पुजारीको सन्तानको रूपमा हेर्ने चलनबाटै कुनै बेला गाउँमा अनिष्ट भएको बेलामा महामारी र खडेरी पर्लको बेलामा गोर्खाली थरको पुजारीहरूकै के एकदमै गुहार मागेर भुइँको पूजा गर्ने र पूजा गरिसक्नेपछि विगतको भइरहेको रोगहरू सबै सन्चो होला कहीँ मान्यताबाटै जस्तै चितवनमै को गोलाघाटमा पनि भइरहेको गोर्खालीहरूले चोखिने दिनमा कलक अर्कै उनीहरूको ज्वाइँ चेलाहरू के नदीमा वा खोलामा किनको खोलाको छेउमा बसेर पिपलको पात लिएर बसे लगाएर र क्रियापुत्रीहरूकी पनि भैलका दाजुभाइ खलक्के पनि पानीमा उभैके ज्वाइँ चेलाले पानीमा छ्याप्ने चलनबाटै र ज्वाइँ चेलाले पिपलको पातले छेक्कै पर्ला र त्यसपछि पिपलको पातले पानीमा खाल्टा खन्ने ढुङ्गाले च्याप्ने कराइला तर सबै गोर्खालीहरूको थरक भैलका कुमालहरूकी पनि यसो चलन कन् नहाए सबै औँसीमा जर्बा चढाउँदाखेरि 16 वटा पाला राखेर 16 देवताको चढाउन र बाटीमा त हिँडिराख्नको बर्थडेमा कुनै बोक्सीहरूको त्यो जमाना अनुसारको बाटोलाई अनि यो नचढाइ त कुनै बाटै त्यस्तै गरेर अर्को बाटो दरबुङ्गे कुमाला कहिले दरबुङ्गे थारको कुमालाहरूको पनि चितवनको रतन नगरपालिकामा एकदमै लाल प्रसाद गरेर ठाउँमा बसोस् गरेर यिनीहरूको कलका बाह्र थारे कुमालाहरू हो कत यिनीहरूको गोत्र बाह्र थरे राजमाटेको र दरबुङ्गे दाले हो कनी कुलमा कसैले कसैको कोही मोराबाट कनि म तिनीहरूको 13 दिन बानी चलन पनि बढेन आवश्यक अनुसारको एक दिन पनि होला उनीहरूको बानी चलन तर यदि सानो बच्चाहरू जुन अहिले जिन्दिन बस्लाको बाटो नि बच्चाहरूको जुन मरलको हकेले तिनीहरूको कारण एक दिन वा एकदम पक्का मान्छे भएको केही कम्तीमा 7 दिन बानी करेर यसरी काज क्रियाको विषयमा परिस्थितिमा कनि मात्र बारेर सोमबार के कनि सुन्ने बारको रूपमा लिएर कनि यो दिनमा जुन यो दिनमा मर्लको मान्छेकै बार्ने काम नकर्त ती भएर औँसी र पूर्णिमा मर्लको भैलेको भैयो कनि केराको थाम्बाके लाससँगै बाँधेर बाँधेर लिजाल यसरी गर्दा पनि औँसी र पूर्णिमा काटेर कनि विश्वास गरेला पश्चिमेले कनि जस्तै यिनीहरूको पनि 13 दिनै बार्ने र अन्तिम दिन गर्ने एक जोड परिवार काटेर चुलामा चोख्याउने चरणबाटै घरको मुलीले बकरी बोक्ने करेला कनि पहेँलो टिका लगाएर लगाउने चरणबाटै अनि रात र अन्त्यमा के करेला कनि रातो टिका लगाएर र उनीहरूलाई कलक अरू जस्तै शुभ कार्यहरू गरे छुटको होइन यिनीहरूले सायद पूर्वको दरबङ्गाबाट अहिलेको भएर हुई दरबङ्गे कलक हो कि कनि अनुमान गराइसकेला तर ती भएर धेरै थरीको कुमालहरूको पहाड भयो अहिलेकोले उनीहरूको पनि पक्कै पनि पहाडबाटै अहिलेको अनुमान गराइसके यस्तै गरेर अर्को बाह्र थरे मध्येको अर्को डरगौली थरबाटै उनीहरूको पनि यो डरगौली कलेको डेढ गाउँबाट अहिलेको भएर बसे सारे भएर अहिलेको हुनाले यिनीहरूको डरगाउने कहिले कोही डरगौलीहरूको त गोर्खाको पारङ्कर भयो अहिलेको होकत मर्दा उनीहरू यो डरगौली खरकले पनि मर्दा 13 दिनै बारेर कनि तर यिनीहरूको दाँत नसाटेरको बहिनी 3 दिन बानेको चरणबाटै अन्तिम दिनमा कनि यिनीहरूले रातो टिकाले लगाएर फुकाउने चरणबाटै कनि दसैँ तिहार कनि घरकोले मात्र नमान्ने अरू सबैले मान्ने चरणबाट यो जुन दर्गौले खरकहरूको त्यस्तै गरेर अर्कोबाट अर्गौले कनि अर्गौलेहरूको कलक कास्कीको जुन अर्गौ पौ भयो अहिलेको र भण्डारी कन् ठाउँ भयो अहिलेको हुनाले यिनीहरूकै कलक अर्गौ पौबाट अहिलेको कारणले यिनीहरूको अर्गौले थर राख्लक पाइए बाट कनि सालबासको जुन कुमालहरू बसोबास गरेर कनि अर्गौलीहरूको 14 थरे अन्तर्गतको अन्तर्गत परेर यिनीहरू अर्गौलीहरूले कनि 7 दिन बार्ने पनि बार्ने गरेर पितृहरूकै माघे संक्रान्तिको दिनमा पानी दिने चलन बटन सबैजनाले एकै ठाउँमा जम्मा भएर नदी खोलामा गएर पनि पानी दिने गरेर कपाल नफाल्त मास अदुवा चामल र ढुङ्गा के पिसेर चढाउने कराइले पनि मछरी अनिवार्य नचाहे चोखिँदाखेरि पनि अन्तिम दिन अन्तिममा विदाय हुनेभन्दा अगाडि मछरी केराको पातमा राखेर काटेर अनि जुन चुलामा होला चोखाउने चोखाइकोलाई पनि एकजोर पढेर काटे परेन काट्ने चलन पनि बाटे कुखुरा काटेर पनि पहिला जैते लागे र चुलामा चोखिनपछि चलाउने चलनबाट पनि आजकल यो चलन हराइलोको बाटै ती भएर परिवार काट्ने चलन पनि अहिले चलिरहेको चाहिँ सबैजना काट्ने चलन चाहिँ हटिसके बाटै यस्तै गरेर अर्कोबाट चौकोटेहरू कलक सेङ्गे जिल्लाको रामपुर भैलक भएर उनीहरूको चौकोटे कलक पाएला उनीहरूकै चौकोटे कलक बाटै उनीहरूको गोत्र कलक काइसेप हो कै अनि चौकोटेहरूको 14 थरे अन्तर्गत परेला चौकोटेहरूको दुई भागमा जुन चौकटेहरूको दुई भागमा विभाजन गरेर एउटा झाँते रामपुरे र रुमेली कनि रुमेली कलक 14 थरे पश्चिम कुमालोकत उनीहरू चितुनमा पनि चितुनको बुन्टाबाट अहिलेको भएर उनीहरूको चाहिँ चौकोटे कलक हो कि उनीहरूको गोत्र कलक सुनकेस हो कि यिनीहरूको चोखिँदाखेरि 13 दिनसम्म बार्ने कराइलो हो कनि पितृके पनि पानी दिने काम गरेर माघ संक्रान्तिको दिनमा यस्तै गरेर अर्को बाटो राजपूत थर कलक यिनीहरू शुक्र नगर भई बसोबास गरेर अहिलेको हो कि राजपूत कलक कसङ्गी रहर गर्ने कुराको नि जुन भरतपुरमा बसोबास गर्ने कुमारहरूले स्पष्ट अनुसारले के कर बटन गर्ने यिनीहरू पूर्व मगरात गर्ने ठाउँबाटै पश्चिम अहिले गैलक भएर यिनीहरूकै पश्चिमी कुमार कलक मानेला कुनै बेला यिनीहरूको थर कुमालहरूको राजा कर मान्यता अनि एक पटक एउटा बैठकमा बोलाउँदाखेरि बैठक ढिलो पुग्नेपछि चराख मन्दिरको ढिलो अहिलेको कारणले यिनीहरूको राजसिंहासन कनि हटाइके राज कर्लकर राईलाई, अनि त्यसपछि समयदेखि नै उनीहरूको राजाबाई रैतीमा झारलक पाएला र राजपूत लेखाएके बाध्य भएको रहेला रहेलको पाएला चितवनमा बसोस गर्ने कुमारहरूले यिनीहरूको के गरेको भने राजपूतमा अहिलेको प्युठान राजपूतहरू प्युठानबाट अहिलेको हो कि यिनीहरूको यिनीहरूको गोत्र कौशल्याको हो कि र नारायणमा यिनीहरूले 9 वा 11 दिन 12 दिनको दिनमा करेलक अनि नारायणमा पण्डित बोलाउने कर्म काण्ड पनि यिनीहरूको करमचरण बटन र यिनीहरूले दिवाली पूजा के सक्ने र वर्षे पछि नसक्ने कारण दुई दुई वर्षमा एकपटक गर्ने र दाजुभाइ खड्कै एक ठाउँमा जम्मा भई करणचरण बटन यदि कसैले को घरमा बिहा भएर गएर बिहाको भाग करदै बाट गर्ने बोका चरण पनि गरेन। यो दिनमा सबै ज्वाइँ चेला चेलीबेटीकै बोलाएर खुवाउन चरण यो राजपूतको थरमा पाए। त्यस्तै गरी अर्को दिवाली पूजा गर्नमा एउटा प्युठानको कुमारहरूले दिवाली पूजा गर्दा छुट्टै तरिकाले गर्ने पाएला। दिवाली पूजा गरे भन्दा अगाडि कुलमा भएका सबै दाजुभाइहरूले एकै ठाउँमा जम्मा गराइला। एउटा अचम्मको चरण के बाट गर्ने यिनीहरूको 3 दिन अगाडिदेखि कुलको दाजुभाइहरूले घरमा बाहिर पकाइलको खाए नअकत त्यति मात्र नभइकन उनीहरूले एक छाक खाना खाएके पनि छाडे पर्दैला। पूजा गरे भन्दा अगाडि बेलुका पख झाँक्री बस्ने चरणबाटै त्यो बेला कलक कुमार केटा एकदम कन्या केटाहरूकै सबै के काम कराला र कन्या केटाहरूले नै चामलको पिठा के रेखी बनाए बनाउने काम गरे परेनन्। त्यसमा मन्दिरको त्रिशूल अनि बर्मा अनि विष्णुको मूर्ति बनाए परेनन् भने कुलमा सबैजना रातभरि अनिदो बसेर कसैले जुठो करम न झाँक्री थाहा पाउला र जसले जुठो करबाट त्यो पोक्ने पर्ला गर्ने यो चरणबाटै कसैको गरादश लागवाट गर्ने स्वयं आफै नै भएर कुखुराको भाले बोका पैसा दिएर गरशान्ति गरेला। वर्षभरि कुलमा कसैको परिवारमा छोराछोरी र जन्मे बाट गर्ने पनि उनीहरूको नाममा बोका कुखुराको भाग दिने चरणबाटै त्यति मात्र नभइकन बिहा भाग पनि दिने करैला। बिहान नहुँदै नहोक्दै भोक दिने करैला र त्यसको काली खेरकाने बिहान सबै मिलेर राति चढेको बोका कुखुरा काटेर खाने गराउने चरणबाटै कनिष्ठ सेलिब्रेटरको पनि सबैकै बोलाएर खुवाउने चरणबाटै बोकाको टाउका र मुटु कलेजको अनि एउटा त्यो जुन झाँक्रे बसलाई गुरौके छुटा राखेको अनि एउटा चरणबाटै त्यस्तै गरेर अर्को बाटैमा पालपालीहरू पनि एउटा 14 थरे पश्चिमी होगत यिनीहरू पाल्पाबाटै अहिलेको भैलकाले पालपाली भैरलक कनी पाएला। पालपालको पनि आफ्नै छुट्टै थरबाटै जस्तै धुरौले झाँटे अनि लौके झाँटे गडौले अनि कनिका पालपाली अनि रामपुरे पालपाली पनि यिनीहरू 14 भाइ कुटुम्बा पनि कनमानलकबाटै जस्तै पहिला एउटा अनुसार नेपाल जस्तो हाम्रो कुमार समाजको केन्द्रमा जुन उहाँले के निकाल्न गर्ने यसमा मध्येको अनुसार पालपालीहरू चाहिँ पश्चिमेली होगत र यिनीहरूको गोत्र धुर कुरो गर्नुबाटै अनि पालपालीहरूको कुलको पूजा गर्ने ज्येष्ठ महिनामा गरेर गर्ने अनि अन्त अरू ठाउँ गरेको अनि अरू ठाउँको पालपालीहरूले गर्ने असारमा पूजा गराइलक अनि उनीहरूले 13 छाक्ने बानी गराइलक अनि चुखी र पितृहरूकै मिसाउने कलक अर्कै मिसाउनको लागि जिउँदो मछारी र एक जोड परिवार काट्ने चरण रहे पहिला तर अहिले चाहिँ कि पनि नै जिउँदो मछारीकै चाहिँ पञ्चला राखेर 3 टुक्रा बनाएर काटेलक अनि पहिला रहे अहिले त मछारीकै चाहिँ पकाएर मात्रै चलाउने बाटै तर अहिले चाहिँ काट्ने चलन कुनैमा पनि नै त्यो जुन पालपालीहरूमा। त्यस्तै गरेर 12 थरे मध्येको अर्को पनि साँखेकनी बाटै साँखेकलको पनि 12 थरे मध्ये अन्तर्गतै नै पर्ला। यिनीहरूको गोत्रकलक राजपूत ठकुरी साँखे हो कि अनि पहिलाको उद्यम गर्दाखेरि चाहिँ उनीहरूको अनुसार चाहिँ साँखेहरू साहारबाट अहिलेकोले उनीहरूकै साँखेर हो कि गएर पाएर सौराको बाघ माडामा पनि एउटा कुमारले एउटा जुन पहिलाको दरबार कुमारले के कता लगाउने त्यो अनुसार धेरै अगाडि उनीहरूको देउताहरूकै खोलामा लिजाएर फालिदिएको हुनाले उनीहरूकै देउताको कुलमै नरहेको जानकारी देवताहरूलाई पनि यो एकदम विश्वास गर्ने बाटै उनीहरूको जब कुल त्रिवेणीमा भएकोले रतन पाण्डे देवताकै सम्झिने हो कता यिनीहरूले र खोलाको किनारा नदीमा गएर एकदम बिसाउने यो पूजा गरिएपछि गर्ने चरणबाट जब अपरान्त देवताहरूकै कुलमा सरहतै विश्वास गर्ने उनीहरूको मान्यता भइरहेको पाएला र यस्तै गरेर आजको यो तोरै के कसम लाग्ला यो मै जुन आज बाह्र थरेको जानकारी दिनु जुन आज सात

नहरमा पनि यसकै मकै साथ सपोर्ट कराईलाई पनि आशा अपेक्षा गराइ नहुन र अन्त्यमा जाँदा जाँदै तोरेकी यो कार्यक्रम कसरी लाग्ला यसको प्रतिक्रिया देखे पञ्चेन बुला गर्दै र यसको प्रतिक्रिया दिने देखे तोरेकी शुक्रकाण्ड क्याफेको फेसबुक पेज र वेबसाइटमा पनि दिइसकेला पनि देला भन्ने आशा अपेक्षा गर्दै आजको यो कार्यक्रममा पनि म विदा हुनु जिउ र आगम अर्को हप्ता फेरि पनि भेट्ने बाचा गर्दै यो आजको कार्यक्रममा विदा हुनु जिउँ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
10: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 98560303324।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878 98461 56 158।
17: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229।
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
18: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
17: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
20: दीर्घायु फर्निचर शोरूम।
21: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर शोरूम दिल्लीगढ़ तनहुँ।
20: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 065-74-904। मोबाइल नम्बर 98-460-61-268।
21: 98-560-62-68।
23: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
25: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98-141-11-178, 98-560-00-778।
26: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98-560-33-398 र 98-465-10-950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
27: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564-14-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
28: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98-560-30-982 र 97-065-20-209।
0: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी FM 97.6

0: Shukla Gandaki FM 97.6.
1: तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
3: अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
2: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नाघेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
4: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
1: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
5: टनेलको अपरेसनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही होप केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
1: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जल विद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
6: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेडी गर्यो। रेडी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस इन्सपेक्टर सर्च एन्ड रेस्क्यू टिम लगायत कम्बा इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ, तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एस्काभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आएपछि हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका
7: छौँ। अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
6: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम पाच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
1: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
8: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्नै सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्र्याप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको हो।
7: कतिजना 44
8: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनेलमा मिसिङ हुनुहुन्न, टनेलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनेल अस्ति वक सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन, मार्सल भाग टनेल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनेलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनेलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
1: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणेन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनी मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
9: तीन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाथे, सोच्नै नसक्ने केही पनि थिएन।
10: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखिया थियो, के के सामानहरू निकाल्नु भयो?
9: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकालेँ, अरू भने त्यस्तै। अब
10: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
9: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेन काकाको मान्छेको।
1: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
11: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीकोदेखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
1: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतल्ला अझै पनि माटो मुनि छ।
12: लेभलबाट तल दुई तल पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डस्नाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागो सुन र ऊ मात्रै पाके, अरू त खासै केही छैन।
1: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँचिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरा
13: लत्ता कपडामा चाहिँ नहोला, बजारमा ग्यास बिग्रेटा पसल अनिमा बढी गयौँ, त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
1: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
14: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
1: उपभोक्ता अधिकार कर्मी विष्णु किमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै हवस्त। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
15: There are no programs on this channel at present. Details of all our services

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
6: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
7: TVS को साथ छ हाम्रो।
8: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी
9: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
10: ओमकार
9: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
9: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
9: जानकारीको लागि फोन नम्बर 98560508434।
11: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635705676, मोबाइल 98560062676।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सिस्टमका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
7: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
16: सम्पर्क मोबाइल 9857065119 र 9864970056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
10: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
14: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460047580।
15: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा दस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0564142540, 0564143540।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

0: गण्डकी नगरपालिकामा रहेका विभिन्न डेयरी उद्योगमा विवाणुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँ र शुक्ला गण्डकी नगरपालिकाले दुग्धजन्य पदार्थको अनुगमन गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय प्रमुख ज्योति आचार्यले समग्रमा परीक्षणका क्रममा दूधमा मिसावट नभेटिएको जानकारी दिनुभयो। उहाँले सरसफाई र चिस्यानको मात्रा भन्ने समस्या रहेको उल्लेख गरेको छ। साथै अनुगमनकै क्रममा बिना दर्ता बिना सञ्चालित शुल्क गण्डकी चारगा चेपानीमा रहेको एक आइसक्रिम उद्योगलाई 10,000 रूपियाँ जरिमाना गरिएको छ। नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य संसदीय दलले मुख्यमन्त्री सुराज पाण्डेलाई प्रदेश सभामा विश्वासको मत दिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेश समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न आधानगर संघ गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेस भीमादका नगर सभापति अरविन्द श्रेष्ठले रसुवा बाढ़ी पहिरो पीड़ितका लागि रु 1,50,780 रूपियाँ राहत सहयोग गरेका छन्। श्रेष्ठले बिहिबार तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई सहयोग गरेको भौचर हस्तान्तरण गरेका हुन्। श्रेष्ठले आफ्नो दाजुभाइ दिदीबहिनी लगायतका परिवारका सदस्यहरू मिलेर संकलन गरी सहयोग गरेको बताउनुभयो। श्रेष्ठले रसवाडी पहिरोमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा संवेदना प्रकट गर्नुभएको थियो। आहतमा राहत कार्यक्रममा सहकारी भने मूल नाराका छ। पोखरा कमर सिंह चोकमा मुख्य कार्यालय रहेको पोखरा रेल बदरी सहकारी संस्था लिमिटेड टेपर त्रिदैवीको प्रकोप राहत कोषमा 3,52,100 रूपियाँ राहत सहयोग गरेको छ। रसको बुटेको सिन्धीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि सो रकम प्रदान गरेको सूचना अधिकारी मिलन ढकालले बताउनुभयो। सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20,00,000 रूपियाँ सहयोग गरेको छ। रसको बुटेको सीमा भदौ 10 गते बुधबार गएको बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनर्स्थापनाका लागि समाजले 20,00,000 रूपियाँ आर्थिक सहयोग गरेको। आर्थिक सहयोग संकलनमा एनसीसी जापानले 4,29,000, अमेरिकाले 4,28,000, कतारले 2,70,000, बेल्जियमले 1,50,000, साउदी अरब फ्रान्स र बहराइनले 1,00,000 रूपियाँ सहयोग गरेको संस्थाका अध्यक्ष मीन बहादुर छेत्रीले जानकारी दिनुभयो। हवस् हामीलाई दिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण निर्णयसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्ताव हुनेछन्। दिनजेलसम्मको लागि सपरिवारलाई विदा दिनुहोस्। राम्रोसँग जालटुकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै स्थानीय एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
7: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: विस्तृत जानकारीको लागि फोन नम्बर 98562 50834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052। मोबाइल 98 5 60 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन

एन्जल राइडर्स प्राली दुले गौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुले गौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309982 र 97065220

0: TVS साथ छ हाम्रो शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
3: शुक्ला गण्डकी समाचार
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल भदौ महिनाको 19 गते बिहिबार भाद्र शुक्रबार भाद्र कृष्ण पक्षको अष्टमी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज श्रीकृष्ण जन्माष्टमी व्रत गौरा पर्व सूर्यदेव बिहान 5:45 हुनेछ भने सूर्यास्त साँझ 6:23 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

प्रतिनिधि सभा बैठकबाट विशेष प्रस्ताव पारित। सरकारको खोजी उद्धार र उपचारको कामलाई तीव्र पारेको प्रधानमन्त्री शाहको भनाई। सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा ढिलाइ हुनु अमानवीय भएको कांग्रेस संसदीय दलका नेता भीष्मराजको टिप्पणी। त्रिशुली 3A सुरुङमा 7 ठूलो ढुंगा विस्फोट गराई हटाइयो। पावर हाउस पुग्न 160 मिटर बाँकी।

महोदय 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय जेएनजी दिवसमा सार्वजनिक विदा बाढ़ी प्रभावित व्यवसायीलाई सरकारले राहत कर्जा र करमा सहुलियतदेखि भन्सा छुटसम्म चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल भित्रिए गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन एमालेको ध्यानाकर्षण शुक्ला गण्डकीका डेरी उद्योगमा अनुगमन दूधमा मिसावट भेटिएन गाछे पानीमा रहेको 21 क्रिम उद्योगलाई 10,000 जरिवाना संयुक्त राष्ट्रसंघद्वारा अत्यन्तै शक्तिशाली एलनिनोको चेतावनी र एनएसजेएफ पल्सर वर्ष महिला खेलाड़ीमा एरिकाको ह्याट्रिक

0: सरकारले आगामी भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जेएनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहिबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जेएनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। यसै गरी सरकारले रसुवागढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ। बाढ़ीबाट ज्यान गुमाएकाहरूको 13 दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणा सहित सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरिएको मन्त्री परिषदले गरेको छ। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। बाढ़ीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको हो। पृथ्वी भुटेको सिबाड़ीबाट प्रभावित व्यवसायलाई राहत दिन सरकारले व्यवसाय पुनरुत्थान योजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्री परिषद बैठकले प्रभावित उद्योग व्यापार व्यवसाय प्रतिष्ठान तथा आर्थिक गतिविधिहरूलाई राहत कर छोटो कर्जा तथा ब्याजमा सहुलियत र बीमा दावी भुक्तानीमा सुविधा दिने निर्णय गरिएको हो। अर्थ मन्त्रालयका अनुसार बाढ़ी प्रभावित ऋणीहरूलाई एक वर्षसम्म बैंकको आधारमा 0.5% बिन्दु प्रिमियम वा हाल कायम प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याज दरमा कर्ज उपलब्ध गराइनेछ। त्यस्तै बाढ़ीका कारण क्षति भएका व्यवसायी सरकारी ढुवानीका साधन मेसिन तथा उपकरण पुनः खरिद गर्न चाहेमा बैंक मार्फत कर्ज उपलब्ध गराइने व्यवस्था गरिएको छ। हिमागोरी स्थित त्रिशुली 3 निर्जलविद्युत आयोजनाको सुरुङ केबल डाटा टनेलको मुख खुलाउने काम जारी छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पूरिएपछि त्यहाँ मानिसहरू फँसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 जनाको टोली 5 स्काभेटर कम्प्रेसर र ब्रेकर सहित खोजी तथा उद्धारमा जुटिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो भत्केका फलाम सहितका संरचना तथा ठूलठूला ढुंगाहरू डिप्रेसन रात दिन निरन्तरको प्रयासपछि त्यो पन्छाएर माथिबाट 3 फिट जति सुरुङको मुख खुलाइएको छ। यससँगै उद्धार टोली त्यसभित्र 15-20 मिटर परसम्म पुगिसकेको छ भने एक्साभेटर तथा मेसिनरी सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेको बाँकी डिप्रेस हटाउने कार्य जारी छ। थप 7 वटा बोल्डर ठूला ढुंगा ब्लास्टिङका लागि तयार गरिएको छ। यो सुरुङ 170 मिटर जति लम्बाएको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावर लगायतलाई अन्य संरचनाहरूमा पुग्न सकिन्छ। रसुवाको भुटेको सी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक केरूङ क्षेत्रबाट बिहिबार तातोपानी नकाउँदै नेपाल भित्रिएका छन्। तातोपानी अध्यागमन कार्यालय प्रमुख पदमराज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकहरूले चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूलाई जिम्मा लगाएको हो। चिनिया प्रतिनिधिहरूले विभिन्न जिल्लाका 114 जना नागरिकलाई तातोपानी नाका लिपिङ क्षेत्रमा हामी जिम्मा लगाउनु भएको छ। उहाँले भन्नुभयो, चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित प्रभावितहरूलाई नेपाल पठाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा फँसेर चिन्तर्फ सुरक्षित रहेका नेपाली नागरिकहरूलाई चिनिया पक्षले तातोपानी नकाउँदै नेपाल पठाएको हो। उहाँका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चिनतर्फ फँसेर 114 जना नेपाली बिहिबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन्। अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि नाका खुल्ला रहेको छ। पार्टी रासपाले भुटेको सिबाड़ीबाट पीड़ितहरूको उदार राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजो बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन गरिएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासपाको तयारी छ। लागि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे हिजो बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुल्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासलाई अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो। सांसदहरूले भोटेको श्री त्रिशुली नदीमा बेपत्ता आफन्तहरूको अवस्था बारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने अधिकांश सांसदहरूले बाढ़ीबाट ज्यान गुमाएकाप्रति श्रद्धांजलि शोक सन्तप्त परिवारप्रति संवेदना तथा घाइतहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उनीहरूले घर बारविहीन तथा विस्थापित नागरिकहरूको उचित व्यवस्थापन गर्दै खोजी उद्धार राहत र स्थापनामा राज्यका सबै संयन्त्रहरू परिचालित गर्न सभामुख मार्फत सरकारसँग आग्रह गरेका छन्। सांसद गुरूप्रसाद बराल, सृजना श्रेष्ठ, ऐन बहादुर महरा, निकोपाल शर्मा, हरि मोहन भण्डारी, सोम शर्मा, यशुदा कुमारी अर्याल, रेखा कुमारी यादव, हरिना देवी कामी, मनमाया विश्वकर्मा, सन्दीप राणा, प्रेम बहादुर बयक, ज्ञान बहादुर बुगटी, कृष्णहरी बुढाथोकी र बसुमाया तामाङले भोटेकोशी बाढ़ीबाट बेपत्ता भएकाहरूको खोजी तीव्र बनाउन आग्रह गर्नुभयो। त्यस्तै शाहजान खातुन, भरत बहादुर खड्का, केपी घनाल, ओजस्वी शेरसन, बुद्धि प्रसाद पन्त, बुद्धिरत्न महर्जन, बालवती शर्मा, रमेश कुमार मल्ल, सीता थपलिया, हर्क बहादुर बुढा र कासिंह कार्कीले बेपत्ताको खोजी जलविद्युत आयोजनामा तथा सुरुङमा फँसेकाहरूको उद्धार राहत पुनस्थापन पूर्व सूचना तथा विपद व्यवस्थापनमा सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। भोटेको नदीमा आएको बाढ़ीका कारण त्रिशुलीमाथिका विभिन्न पुलमा क्षति पुगेको थियो। पुलसँगै सड़क पनि अवरूद्ध हुन पुगेको थियो। सड़क अवरूद्ध भएपछि यातायात सञ्चालन गर्न चारवटा वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याइएको छ र स्वरा दादिङ समेत हेर्ने सड़क डिभिजन नुवाकोटले बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क निर्माण मर्मत तथा स्थानीति गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पृथ्वी राजमार्गबाट धादिङ बेसी जोड्ने 15 किलोमिटरको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। मासटारबाट त्रिशुली फूल पार गर्दै केउरीनीटार, बेलीनीटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङ बेसी पुग्ने यो मार्गले धादिङको गल्छी र सिद्धिलेक क्षेत्रलाई सेवा दिनेछ। त्यस्तै त्रिशुली नदी पारीको भूभागलाई यातायात सँग जोड्न 40 किलोमिटरको वैकल्पिक मार्ग सञ्चालन गरिएको छ। त्रिशुली पुल पारीबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशी खोला, पिमलटार, दर्शनटार, क्षेत्रे खोला, गौरी बेसी हुँदै त्रिशुली बजार र किम्पास गाउँपालिकाको सीमासँग यातायात सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। यसबाट धादिङको सिद्धिलेक, अन्धथा, नुवाकोट, ताकेश्वर, विदुर र मेघा क्षेत्र जोड़िएका छन्। नुवाकोटको देवीघाट स्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा 25 किलोमिटरको वैकल्पिक सड़क समेत सञ्चालनमा ल्याइएको 35 किलोमिटर वैकल्पिक सड़क समेत सञ्चालनमा ल्याइएको छ। रसुवा हुँदै आएको बाढ़ीका कारण त्रिशुली नदीमा बगेका ब्यानिसका शवहरू तथा शरीरका अंग गोर्खाको विभिन्न स्थानमा फेला परेका छन्। बिहिबार दिउँसो 1 बजेसम्म त्रिशुली नदीको किनारमा 72 शव तथा मानव शरीरका अंगहरू फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक परिचयक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठले भन्नुभयो, हालसम्ममा फेला परेका 72 शवहरूमध्ये 59 शवको व्यवस्थापन प्रदेश अस्पताल गोर्खामा 7 तथा पहिचान भएका 4 शवहरू परिवारलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो। बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र जनप्रतिनिधिहरूको टोलीले गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिका त्रिशुली किनारमा शव व्यवस्थापनमा खटिएको गोर्खाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताउनुभयो। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा नवलपुरबाट 20 मान्छे बेपत्ता भएका छन्। मध्यबिन्दु नगरपालिका 13, काउसुती 3, विनय त्रिवेणीका 3 तथा गैंडाकोट देवचुली नगरपालिकाको 1-1 बेपत्ताको सूचीमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। काउसुती सरकार नारायण गैरे भन्ने सकुशल सम्पर्कमा आउनुभएको छ। प्रमुख जिल्लाधिकारी अजगदीश उपाध्यायका अनुसार मध्यबिन्दु 1 हेम बहादुर चौधरी, हुसन बहादुर थारू र कालीराम महतो थारू बेपत्ता हुनुहुन्छ। त्यस्तै मध्यबिन्दु 5 हेम बहादुर चौधरी, जीवन बिक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, उमेश महतो, एकदेव महतो, नुम नारायण महतो, केशव प्रसाद महतो र तेज बहादुर थारू बेपत्ता भएको प्रजीय उपाध्यायले जानकारी दिनुभयो। संघा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा 20 लाख रूपियाँ सहयोग गरेको छ। सरकारको भुटेको सीमा रसुवाको भुटेको सीमा भदौ 10 गते बुधबार भएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनका लागि समाजले 20 लाख आर्थिक सहयोग गरेको छ। आर्थिक सहयोग संकलनमा एनसीसी जापानले 4,29,000, अमेरिकाले 4,28,000, कतारले 2,70,000, बेल्जियमले 1,50,000, साउदी अरब, फ्रान्स र बराइनले 1,1,00,000 सहयोग गरेको संस्थाका अध्यक्ष मिन बहादुर छेत्रीले जानकारी दिनुभयो। संस्था मार्फत दक्षिण कोरिया, यूएई र अस्ट्रेलियाले पहिले नै 1,00,000 रूपियाँ सहयोग गरिसकेका छन् भने कुवेत, नेदरल्याण्ड, स्पेन, पोर्चुगल, बेलायतले समेत देश दुखेको बेलामा आर्थिक सहयोग गरिसकेको महासचिव ओम प्रकाश पोखरेलले बताउनुभयो। संस्थाका सदस्य चिरञ्जीवी ढकालका अनुसार संस्थागत सहयोग स्वरूप रमेश श्रेष्ठले 1,00,000, अन्तर्राष्ट्रिय समन्वय समितिले 63,000, नारायण शर्माले 50, हेमन्त राणा भाट र संस्थाका अध्यक्ष छेत्रीले 25,000, क्रोसिया डेभिड गुरूङ र कमल न्यौपानेले 20,000 सहयोग गरेका छन्। आहतमा राहत सहकार्यमा सहकारी भन्ने मूल नारा तथा पोखरा कमर सिंह चोकका मुख्य कार्यालय रहेको पोखरा रेल बचतधारी सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 3,52,100 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेको नगरपालिकामा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि सो रकम प्रदान गरिएको सूचना अधिकारी मिलन ढकालले बताउनुभयो। सहकारले दिवंगत आत्माहरूप्रति श्रद्धांजलि विपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। नेपाली कांग्रेस भीमातका नगर सभापति अरविन्द श्रेष्ठले रसुवा बाढ़ी पीड़ितका लागि 1,50,780 रूपियाँ सहयोग गरेका छन्। श्रेष्ठले बिहिबार तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीलाई सहयोगको रकमको भौतर हस्तान्तरण गरेका हुन्। श्रेष्ठले आफ्नो दाजुभाइ दिदी बहिनी लगायतका परिवारका सदस्यहरू मिलेर रकम संकलन गरी सहयोग गरेको बताउनुभयो। श्रेष्ठले रसुवा बाढ़ी परिवारमा पहिरोमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा संवेदना प्रकट गरेका छन्। साथै अझै बेपत्ता रहेका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिँदै विज्ञान तथा प्रविधिहरूको अधिकतम प्रयोग गर्न सरकारको संघ माग गरेका छन्। सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले विपदको समयमा सहयोग गरिएकोले पीड़ितहरूको राहत तथा उद्धारमा महत्वपूर्ण योगदान पुग्ने भन्दै श्रेष्ठ र उहाँको परिवारलाई धन्यवाद दिनुभयो। नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यरत्न श्रेष्ठका छोरा अरविन्द श्रेष्ठले विपदको समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै परिवारका तर्फबाट सहयोग गरेका हुन्। नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री सुनराज पाण्डेलाई प्रदेश सभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेश सभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न ध्यानकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक देवका पहारी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानकर्षण गराएको हो। विज्ञप्ति अनुसार 2081 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको 7 विधेयक सहमतिका आधारमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुनराज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साउन 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। तथापि 2083 भदौ 10 गते एमाले सरकारबाट बाहिरिएको थियो। एमाले सरकारलाई दिएको समर्थन समेत नेपालको संविधानको धारा 188 उपधारा 2 बमोजिम फिर्ता लिएको त्रिपाठीले जानकारी दिनुभयो। यसरी सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। एमाले संविधानको धारा 188 उपधारा 2 स्पष्ट व्यवस्था रहेको भन्दै सोही अनुसार विश्वासको मत लिन जोड़ दिएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656 90 065 मोबाइल 98164334372
4: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
5: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
4: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
5: फोन गर्नुहोस् 0656 590 511
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
7: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
4: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
9: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
11: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0656 570 744
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560 77987
5: कता हिँडेको आइफोन हातमा लिएर
12: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
12: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0656 414 050 मोबाइल 98463 23811 चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ
5: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन